0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ। तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
1: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
2: सेनानी स्मारिका साई सैनिक प्रहरी गढको चाहिँ कार्य अधिकृत अहिले चाहिँ प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतजनामूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतजनामूलक क्लासेसहरू पनि सञ्चालन गर्छ।
3: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरी गढले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौं। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई गढमा ल्याएर सचेत गराई छाड्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्लेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
0: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर,
2: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कार्यवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरी गर्नबाट हुन्छ।
1: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टिमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
4: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीडितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिङ्गर प्रिन्ट निकाल्न पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पिड चेक गर्न पर्यो त्यो गाडीको भने हामीसँग स्पिड गनको उपलब्धता छ र मापसे सेवन मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वकथ्रु गेटबाट प्रवेश गराएर निज व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
0: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल।
5: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैन्य अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
1: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
6: सहसेनानी निरञ्जन चौहान। विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँभन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसरण नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशनमा फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी, त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्शलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
0: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल।
7: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नति हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने, अर्को विभिन्न मिसनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिसनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौँ। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्जब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौँ। तालिमको दौरानमा नेपाल प्रहरी, त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिँ बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेजहरू भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
1: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
8: बुद्ध हेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजेल नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएनौँ भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जे गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासन शासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गर्व ठान्छ।
9: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कटदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्न पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठूलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआईपीहरू भिभिआईपीहरू आउँदा त्यसको स्कट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआईपी र भिआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने, त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआईपी भिभिआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
0: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
6: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हाम्रोलाई 24 घण्टा चाहिँ ड्युटी म्यानहरू हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ। 106 चाहिँ सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पोख्न चाहिँ सक्छ। कुनै पनि रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले चाहिँ हामीहरूले 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर चाहिँ फलानु व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तस पश्चात हाम्रो यहाँ तयारी सिमोहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसिओ कमान्ड बसिरहेको हुन्छ। घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ
1: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
10: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
12: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाजविहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेटवर्क CIM
2: स्वर्गीय गणेश नेपालीको परिवार र सरकारको बीचमा नौबुधी सहमति हिजो भएको छ। साझा खबरको सबैभन्दा शुरूमा देशका विभिन्न स्थानमा बिहानीदेखि पानी पर्दै गरेको प्रसंग।
3: पूर्वी क्षेत्र तथा मधेशका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेश सहित केही तराई क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना समेत रहेको जनाएको हो। यसैबीच सप्तरीको राजविराज नगरपालिका 11 झलई गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किएको छ। बाँध भत्किँदा उक्त क्षेत्रमा करिब दुई बिघा भन्दा धेरै खेतयोग्य जमीन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबाली समेत खेतयोग्य जमीनमा क्षति पुगेको स्थानीयले बताएका छन्। स्थानीय नेना सचिदानन्द यादवले डुबानका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ। साथै तत्काल भत्किएको बाँध मरमत गरी थप क्षति हुनबाट रोक्नुपर्ने समेत उहाँले बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको हो। समयमै सूचना पालना गरेमा बाढ़ी, पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
4: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले एडभाइज हामीले हामी अहिले टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ। त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल त।
2: पछिल्लो एक घण्टाको विवरणलाई हेर्दा देशका विभिन्न स्थानमा ठूलो पानी परिरहेको छ र बाहुनडागी मापन केन्द्रका अनुसार त्यहाँ 17 मिलिमिटर पानी पछिल्लो एक घण्टामा परेको छ भने त्यसै गरी अर्को मछुवा घाट क्षेत्रको मापन केन्द्रमा पनि 7.4 मिलिमिटर पानी परेको छ। अनि अहिलेसम्मको अवस्थामा सबभन्दा धेरै पानी भोर्लिनी मापन केन्द्र आसपासमा परेको छ। त्यहाँ 13.2 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यसै गरी मानेखर्क क्षेत्रमा पनि ठूलो पानी परिराखेको छ भने आज सुदूरपश्चिम र लुम्बिनी बाहेकका अरू प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। लगातारको पानी परेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका 11 घर परिवार विस्थापित भएका छन्। किमरूङ खोलाको पुल बगाएको छ। पुल बगेपछि खोला पारीको बस्तीसँगको सम्पर्क टुटेको स्थानीय बासिन्दाले जानकारी गराएका छन्। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले बताएको छ। मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाँटी क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनसँग बताउनुभयो।
5: सामानहरू हटाउन लगायौँ, एउटा होटेल बगाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचै बाटो खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ। अहिलेको अवस्था तिरतिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको छ, एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु यताउता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउन लाग्यौँ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। हिजो बिहान सभापति लामिछानेको निवास बुढा नीलकण्ठमा दुई नेता बीच करिब तीन घण्टा छलफल भएको हो। पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्री परिषद हेरफेर, संविधान संशोधनको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। सरकारलाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ़दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्काल मन्त्री परिषद पुनर्गठन हुने भने छैन। बैठकमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टी सभापति लामिछानेले 51 जना मनोनित गर्ने विषयमा पनि छलफल भएको थियो। बालेन्द्र समूहले नामावली नदिए केन्द्रीय समिति विस्तार रोकिएको भन्ने जस्ता बाहिरी हल्लाहरू सत्य नभएको सचिवालयले दावी समेत गरेको छ। बैठकमा लामिछानेले सुकुम्बासीको विषयमा समेत चासो राख्नु भएको थियो। लामिछानेले सुकुम्बासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्थापन गरी सरकार अघि बढ़नुपर्ने समेत सुझाव दिनुभएको छ।
2: यसैबीच मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार, काठमाण्डु महानगरपालिका र पीड़ित परिवारका बीचमा हिजो 9 बुधे सहमति भएको छ। सहमतिपछि परिवारको शव बुझ्न सहमति जनाइएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीको छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँको श्रीमतीलाई रोजगारीको उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धानका लागि समिति गठन गर्ने पनि उल्लेख गरिएको छ। सहमतिका अन्य बुदा मार्फत परिवारको पुनस्थापना, आवश्यक सहयोगका विषयमा पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिँदै आएका थिए।
3: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत 6 वटा उपसमिति गठन गरी तिनका संयोजक तोकिएको छ। प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अपाङ्गता सम्वाद, समन्वय तथा सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्त, आदिवासी जनजाति सम्वाद समन्वय तथा सशक्तिकरण उपसमितिमा रेशम गुरूङ, दुर्व्यसनी मुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डाक्टर डीबी सुनार र पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईलाई जिम्मेवारी दिइएको छ। सार्थक उत्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेन र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्रेलाई नियुक्त गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार 25 र 26 गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरूको जिम्मेवारी तोकिएको हो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचान र परिचयका लागि पनि अझै संघर्षरत।
1: समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
2: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र सचेत जनचेतना अभियान चलाइने, काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा कोलिफर्म भेटियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: सिधाको गोलबजार नगरपालिका सातमा एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार सात स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा हिजो दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरी रूबिना खातुन र सबनम खातुन रहेको सोही ओडाका वडा अध्यक्ष हरिशरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिका पानीमा डुबेको प्रहरीले जनाएको छ।
0: सिरापछि अब डडेलधुरा। डडेलधुरा जिल्ला पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई नै औपचारिक रूपमा घोषणा गरिएको हो।
7: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर साउद:
8: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आएको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्बन्ध गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ। र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित भुक्तानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
7: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टोन्टल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
9: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट सुरु हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको ओडा तहबाट सुरु हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरी स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बालबालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
7: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन्ना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन्ना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारी।
10: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र अब नयाँ बाल बालिकाहरूको जन्म पनि हुने भन्नाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
7: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सागर ताम्रकार सीआईएन रेडियो आफ्नो एफएम डडेलधुरा।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचार रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको हो। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैमा अनुरोध समेत गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
11: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने त्यसलाई सुदृढीकरण गर्ने त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाट गर्न त्यसबाट अनुभव गर्न सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ कसरी पाइन्छ के गर्नुपर्छ भन्ने बाटोमा धेरैलाई बुझाउनको लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
2: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँको चन्द्रागिरी किर्तिपुर दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीको स्रोत दूषित भएकाले झाडा पखाला हैजा टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न पनि अनुरोध गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सीआईएनसँग कुराकानी गर्दै खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो। साझा खबरमा अब विदेशका खबर। भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढ़ी र पहिरोले बंगलादेशमा एक सातामा कम्तीमा 50 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो र डुबानका कारण 10,000 मानिस घरबार विहीन भएका छन्। नदीहरूले भरिएको निम्न क्षेत्र भएको बंगलादेश मनसुनी मौसममा बाढ़ी र पहिरोको उच्च जोखिममा रहने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण पूर्वी जिल्लाहरूमा बाढ़ीले कटान गरेको क्षेत्रमा डुंगामा खाना पिउने पानी र अन्य सामग्री सहित उद्धारको काम जारी राखेका छन्। युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री युलियाको प्रतिस्थापन र केही कानून प्रवर्धन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव अघि सार्नु भएको हो। उहाँले सांसदहरूसँग मिलेर युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्ने समेत बताउनु भएको छ। कानून प्रवर्धन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुने उहाँको भनाइ छ। जेलेन्स्कीले गत वर्ष युलियालाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको थियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको दावी गर्नुभएको छ। इरान लगभग सबै कुरा मान्न तयार रहेको अवस्थामा एउटा जहाजमाथि ड्रोन आक्रमण भएको उहाँले बताउनुभयो। इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले अन्तिम अवस्थामा आक्रमण हुनु सहमति भंग गर्ने उद्देश्य रहेको समेत बताउनु भएको छ।
12: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारवटै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनलको समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनको बीच हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार भोलि मध्यराती 1:15 हुनेछ। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती 1:15 हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति 1:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपाधि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी20 वरियतामा शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको छ। र लुम्बिनी प्रदेशमा 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको कार्यक्रममा स्वर्ण, रजत र काश्य पदक विजेता खेलाड़ी, प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरे।

0: 6000 रूपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानित सबैलाई खादा अबीर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले जानकारी दिएको छ।
1: अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब लुकेको पहिचान तर खुल्दै संघर्षको कथा। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। साथै सुशीला श्रेष्ठले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गर्नुभएको छ।
4: कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि। कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ। तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्। किनभने मेरो केसमा पनि म आफूलाई लामो समयदेखि रिसर्च गरिरहेको थिएँ। किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरेँ, लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बायोसेक्सुअल भन्दो रहेछ, अनि पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन। अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ। सुन, यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन। सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा। त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन त पहिला त म के भन्नुवाला क्वेसन थियो।
5: त्यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
4: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ। कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त। हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि। ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि।
5: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो। परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नि सक्छ होइन। के गर्नुपर्छ परिवारले चाहिँ?
4: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन, अनि छोरी भन्ने बित्तिकै डल्लेर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ। र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ असाइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्गो लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन। उसले भोलि गएर ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्सवुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ। एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ। सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ। समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो। सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन। सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको समुदायको अवस्था एकदमै फरक छ। किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ। जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या। कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर, उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या। हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ। हामीले त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ। र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ LGBTI समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्र

0: Mania, Extreme Energy Drink.
1: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
2: अहिले बिहानको ठीक 7 बज्यो।

0: here.
1: Extreme energy drink.
2: समितियों चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खाता दिखे हमरो खाई खाई बहु कोई लोटी बढ़ दिलवा
3: आंगे समितियों लोटी पर दियो छामता ही गुदी
2: बढ़ दिया बढ़ दिवा लोटी खाले पर दिन बा सही मैसेज व्हाट्सएप फेसबुक बायबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्थे कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
3: सिद्धार्थ बैंक क्यारे जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: ल बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
6: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
7: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
6: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
7: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
6: फोन 068-26-144 9510-16-094 9846-39691

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिड़काई के पर्सनल नम्बर ब्लक लैबी पर्सनल मोबाइल नम्बर मी उनी टेलिकमर बाई अफिसर आएर ब्लक लाई खलखाई
1: अनि बैंगरी
0: बैंगरी चर्च तली लगपर्दी
1: समलपति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे दिने जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
0: सतर्क तना ठगी तब्द क्या जोगिन
2: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 को भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई परिसपत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-75-21-917 98-75-36-567 98-451-20-736
5: रेडियो दिदी बहिनी 95.2 MHz हामी सबैको साझा आवाज।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227,
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511 8918,
2: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
0: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्ट द्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बोडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्सन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भिया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511898918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: ब्याङ्की खैमत बिले चौधे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण रि विषय ब्याङ्के निल पर्दिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: जसको नाम नै पर्याप्त छ,
5: दिदी बहिनी,
4: दिदी बहिनी,
5: दिदी बहिनी,
4: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
5: हामी
4: गर्न सक्छौ,
5: गर्न सक्छौ।

बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।

0: गरेनौँ होइन, एउटा त्यो भयो। अब अर्को चाहिँ निभाइएपछि त राम्रो भयो। अब त्यो निभाइसकेपछि हामीले गर्नुपर्ने कुरा के थियो भने उहाँको त्यो जलेको कपडाहरू निकालेर अथवा घडीहरू केही छ भने त्यो सिक्रीहरू छ भने त्यो निकालिदिएर अब हामीले पानी लगाउन पर्थ्यो जलेको भागमा, एम्बुलेन्स बोलाउन पर्थ्यो। तर एम्बुलेन्समा अहिले कहिले दौडाउनु जरुरी छैन होइन, अस्पतालमा पुगेपछि नै हामीले पानी नै लगाउने हो होइन, पानी नै लगाउने। त्यसको लागि त्यो पानी हामी एम्बुलेन्स बोलाउँदाखेरि एम्बुलेन्स आउन आधा घण्टा भए पनि हामीलाई केही फरक पर्दैन, किनभने आधा घण्टासम्म त्यो पानी लगाइराख्नु पर्ने हो। हामीले पानी लगाउँदाखेरि चाहिँ के हुन्छ भने जलेको भागमा हामीले सामान्य पानी है त्यो होइन, पानी लगाउँदाखेरि के हुन्थ्यो भने त्यो गहिरो हुन पाउँदैन थियो, त्यो
1: घाउ
0: गहिरो नहुने बित्तिकै त्यो घाउ टोटली फरक पर्छ कि। त्यो घाउलमा हामीले अपरेसन गर्न पर्दैन, त्यसको काटेर त्यहाँ छाला लगाउन पर्दैन, उसको शरीरमा असर पर्नेहरू धेरै कम भइहाल्छ। ड्रेसिङ गरेर मात्रै त्यो मान्छेलाई निको बनाउन सकिन्छ गहिरो भएन भने।
1: जस्तै यहाँले भन्नुभयो नि एम्बुलेन्स बोलाउन हतार गर्नुभन्दा पनि उसको शरीरमा चाहिँ पानी लगाइराख्ने पनि तरिका हुन्थ्यो होला। जस्तो कतिपयले त्यहाँ बोतलबाट पानी खनिराखेको पनि देखियो होइन, त्यो भनेको उसले केही न केही जानेर कोसिस चाहिँ गरेको देखियो, तर पानी चाहिँ कसरी चाहिँ लगाइराख्नु पर्ने थियो?
0: पानी चाहिँ खनाउने नै हो, खनाउने। अब सार छ भने त सार त अब त्यो बाटोमा त सारको कुरा आएन, तर कमसेकम त्यहाँ हामीले त ठुल्ठूलो बोतलहरू अथवा मिनरल वाटरै भए पनि उसको ज्यान बचाउनलाई त हामीले ल्याएर खनाएको खनाएकै गरिराखेको भए आधा घण्टासम्म गर्नुपर्छ त्यो। त्यो गर्न पाएको भए गहिरो हुँदैन थियो। हामीले बाल्टीमै पानी ल्याएर लगाए पनि हुन्छ, तर बिस्तार बिस्तार लगाइराख्नु पर्यो, जसले गर्दाखेरि त्यो घाउ तातो घाउ चाहिँ चिसाउँदै जानु पर्यो र उसको बडीको टेम्पर शरीरको जति चे तापन हो त्यो लेभलमा ल्याइदियो भने त्यो पछाडि त ड्यामेज हुँदैन। त्यसलाई चिसो बनाउनु पर्ने होइन, आइस लगाएर चिसो बनाउनु पर्ने पनि होइन।
1: कतिपयले चाहिँ आइस राखेर
0: त्यो झन् गहिरो हुन्छ, त्यो चाहिँ आइसले झन् गहिरो बनाउँछ। हामीलाई शरीरको तापक्रममा ल्यायो भने त्यो पछाडि त्योभन्दा तल लान पर्दैन, त्यो हामी गर्न सक्थ्यौँ। त्यो पछाडि मात्रै एम्बुलेन्स पठाउँथ्यो, हिँडाएर त त्यो त अब पराकाष्ठ नै भइहाल्यो नि। त्यो त त्यस्तो
1: हुन त उहाँहरूसँग विकल्प थिएन, त्यहाँ केही नभएको कारणले गर्दा एउटा अपरिचित मान्छेले अस्पतालसम्म पुर्याउन गर्न खोजेको कोसिस हो त्यो होइन, त्यसरी नै बुझौँ हामीले। जल वियोजनको पनि अवस्था आउन सक्छ होइन, भनेको उसलाई पर्याप्त पानी पनि दिनुपर्छ भन्ने छ, कसरी दिनुपर्छ
0: पानी? त त्यो दिनलाई चाहिँ दुईटा कुरा, एउटा त जीवन जल दिन सकिन्छ यदि खान सक्छ भने उसले होइन, नभए नसाबाटै दिनुपर्ने हो। त्यो पनि स्पेसल खालको पानी भन्छौँ, रिन्जेस लाग्दो भन्छ, त्यो नै दिन पर्यो, जे पाए त्यही पनि दिन भएन। तर पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो, जुनसुकै ठाउँमा पनि, जहाँ हाम्रो अस्पतालमा त्यो कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, तीन घण्टा हो भने अझै पनि पानी दिन्छौँ हामी, तीन घण्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ कि हामी। त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ, तुरुन्तै त झनै राम्रो हो, किनभने ड्यामेज हुन पाएन होइन। त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो कि।
1: अब गणेश नेपालीकै केसलाई नै जोड्न खोजे, किनभने पछिल्लो समयमा भएको घटना यही नै हो होइन। भनेपछि अघि यहाँले भन्नुभयो नि धेरै पर्सेन्ट त हामीले बचाउन सक्ने हामीसँग त्यो क्षमता छ भन्नुभयो, तर बचाउन सकेन।
0: धेरै पर्सेन्ट भनेको अहिले हाम्रो चाहिँ कीर्तिपुर अस्पतालमा चाहिँ हामीले सबैभन्दा धेरै पर्सेन्टेज जलेको बचाएको भनेको 60% होइन, 60% जलेको मान्छेहरू हामीले 10% जस्तो 100 जनामा 10 जना यति बचाउँछौँ होला। 40% जलेको बिरामीलाई चाहिँ 100मा 50 जन्माउँदा के अरे बचाउन थालेका छौँ हामीले केही वर्ष अगाडिदेखि। तर आजभन्दा 10 वर्ष अगाडि हामीले 40% जलेको एउटा पनि बचाउन सक्दैन थियौँ। पहिलो वर्ष 2014 हामीले एउटा पनि बचाउन सकेका थिएनौँ, तर अहिले ती बिरामीहरू मध्येमा हामीले 50% बचाउँछौँ होइन। त्यो छ, तर त्यो के हो भन्दाखेरि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ, त्यसको पर्सेन्टेज हामी बढाउन सक्छौँ। तर दुईटा कुरा, एउटा बिरामीले पहिले फर्स्ट एड पाए कि पाएन, फर्स्ट एड भनेको त्यही पानी लगाउने पाए कि पाएन, र उसले त्यो पछाडि अस्पताल आइन्जेलसम्म उसले पानी पाए कि पाएन भन्ने हो कि। अब टाढा टाढाबाट आउँदाखेरि चाहिँ अब त्यो पानी पाउँदैन, त्यो समस्या हो हामीलाई, किनभने हाम्रो एम्बुलेन्समा पानी दिइराख्ने मान्छे त छैन, ड्राइभर मात्रै हो अधिकांश एम्बुलेन्समा। त्यसले गर्दाखेरि त बिरामीले त कुनै सेवा त पाएन, जबकि त्यो बिरामी यदि अस्पतालमा हुन्थ्यो भने हामीले प्रत्येक घण्टामा दिएको पानी हामी क्यालकुलेट गर्छौँ यति दिने भनेर, त्यो पछाडि अनि उसको पिसाब कति निस्किन्छ, ब्लड प्रेसर के छ, पल्स के छ, त्यो हेरेर अनि बल्ल हामी अर्को घण्टामा कति दिने भनेर हिसाब निकाल्छौँ।
1: भनेपछि जलनका बिरामीलाई भनौँ न प्राथमिक उपचारकै सन्दर्भमा जोडौं, के गर्नु पर्थ्यो जलिसकेपछि उसलाई अस्पताल पुर्याउनु अगाडि?
0: कोही मान्छे जलिरहेछ भने त्यसलाई त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई, होइन, घरभित्र जलायो भने कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त, त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने, आफ्नो शरीरमा जल्यो भने चाहिँ आफूले लडीबुडी गर्ने, बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो। लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ, होइन, किनभने शरीर र जमिनको बीचमा जुन भाग टाँसिएको हुन्छ त्यो बेलामा त त्यहाँ त अक्सिजन पाउँदैन उसले, आगोले अक्सिजन नपाउने बित्तिकै आफू निभिहाल्थ्यो, होइन। त्यो एउटा निभाउने तरिका, त्यो गर्ने बित्तिकै हामीले उसको चाहिँ औँठी, गलामा केही सिक्री छ अथवा केही छ भने, मेटलको कुराहरू छ भने त्यो सबै निकालिदिनु पर्यो, कपडाहरू पनि निकालिदिएको राम्रो। त्यो पछाडि चाहिँ अनि हामीले उहाँलाई पानी नै दिन पर्यो, पानी चाहिँ नै हामीले जति सक्दो, होइन, त्यो शरीरको जहाँ जहाँ जलेको छ ती सबै भागमा पर्ने गरेर पानी हामीले आधा घण्टासम्म लगाइदिनु पर्यो। त्यो भयो भने गहिरो पनि भएन, ऊ पनि भएन। त्यो पछाडि मात्रै अनि बल्ल अनि हामीले चाहिँ अस्पताल पुर्याउने काम गर्नुपर्छ।
1: जस्तो जलन भएको व्यक्तिलाई चाहिँ हामीले एउटा प्राथमिक उपचार सबैभन्दा महत्वपूर्ण, जसले गर्दा चाहिँ उसको जीवन रक्षाको कुरासँग जोडियो, होइन, प्राथमिक उपचार एकदमै महत्वपूर्ण भयो। यो सँगसँगै चाहिँ उसलाई एउटा आत्मबल बढाउन पनि जरुरी होला। अब आगो लागिसकेको छ भने उसलाई हतोत्साही हुने सम्भावना निकै हुन्छ, मनोबल गिर्ने सम्भावना निकै हुन्छ, के गर्नुपर्छ?
0: त्यही अब उहाँलाई भन्नु पर्यो कि अब तपाईँ नअतालिनुहोस्, हामी तपाईँलाई अस्पतालमा लिएर जान सक्छौँ, लिन्छौँ, त्यहाँ पुगेपछि तपाईँको उपचार सुरु हुन्छ भन्नु पर्यो। अस्पतालमा आइपुगेछ भने तपाईँ अस्पतालमा आइसक्नुभयो, तपाईँ अतालिन कामै छैन, अतालिन पर्दैन, तपाईँको उपचार हामी गर्छौँ भनेर भन्नु पर्यो। जसले गर्दाखेरि उसले महसुस गर्नु पर्यो कि म ठिक ठाउँमा आइपुगेँ, अब म सुरक्षित छु भन्ने उसलाई फिल गराउन सक्नु पर्यो।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ कीर्तिपुर वन अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई। डाक्टर साहब, विशेष गरेर हामीले यो जलनको सन्दर्भमा प्राथमिक उपचार एकदमै महत्वपूर्ण हुन्छ जसका बारेमा चाहिँ चर्चा पनि गर्यौं। अब अलिकति अस्पताल ल्याइसकेपछिको अवस्थामा अलिकति जाउँ। अस्पताल ल्याइसकेपछि तत्काल त्यहाँ चाहिँ हुने उपचार चाहिँ के हो?
0: अस्पतालमा ल्याएपछि अब उसले पानी पहिले पाएको रहन्छ भने, पानी लगाएको रहन्छ भने हामी पानी लगाउँछौँ, तीन घण्टासम्म नै लगाउने भनेर भनिहाल्ने। हाम्रो अस्पतालमा त एउटा रुम, बेग्लै नै रुम राखेको छौँ, जहाँनिर त्यो बिरामीलाई सोध्छौँ हामी, तीन घण्टाभित्रमा हो भने अझै पनि पानी लगाएर राख्छौँ, होइन, आधा घण्टा लगाइसकेका छैन भने पहिले। त्यो भयो, त्यो पछाडि उसमा लागेको त्यो कपडाहरू सबै फिकाल्नु पर्यो, औँठी गहनाहरू के छन् त्यो सबै निकालेर अनि हामीले उसको ऊ गर्छौँ, हेर्छौँ, जाँच गर्दाखेरि उसलाई अप्ठ्यारो भइराख्यो भने, अब सास फेर्ने अप्ठ्यारो भएको भने त्यो हेर्छौँ हामी के कारणले भएको भने, नभए चाहिँ हामी अक्सिजन दिन्छौँ अनि त्यहाँबाट नसाबाट पानी दिन थाल्छौँ। नसाबाट पानी चाहिँ एकदमै महत्वपूर्ण हो, सुरु नै गरिहाल्छौँ। त्यस साथसाथै यतातिर घाउतिरको घाउको उपचार पनि गर्न थाल्छौँ हामी। घाउमा भएको त्यो ठुलो ठुलो फोकाहरू आएको छन् भने त्यो फोकाहरू सबै निकाल्छौँ, सफा गरिदिन्छौँ अनि त्यहाँबाट अनि घाउलाई ड्रेसिङ गर्छौँ हामी, होइन। त्यो भयो, सुरुमा चाहिँ गर्ने त्यही नै हो, पानी पर्याप्त खुवाउनु पर्यो, त्यो जीवनजल लगाएर, अर्को पानी जीवनजल नलगाएको पानी खुवाउनु हुँदैन, फेरि त्यसले बेफाइदा गर्छ, त्यस्तो छ फेरि। जीवनजल भएकै माथि पानी खुवाउनु पर्यो, तर कतिलाई त्यो बेलामा वाकवाक लाग्ने, भमिटै गर्ने खालको हुनसक्छ, त्यो भयो भने चाहिँ अब त्यो धेरै गर्नु भएन, नसाबाट मात्रै दिनु पर्यो, नभए चाहिँ नसाबाट त सुरु गर्नै पर्यो।
1: अब जस्तो जलन भएका बिरामीलाई चाहिँ विशेष गरेर अस्पताल ल्याइसकेपछि चाहिँ देखिने चुनौती र जटिलताहरू चाहिँ के हो?
0: कति छन् म्याडम, सुरुमा त हामीले अब पहिलो 24 घण्टा त उहाँलाई त्यो बिरामीलाई पर्याप्त पानी नै पुर्याउनु पर्यो, नसाबाट हुन्छ कि मुखबाट हुन्छ कि पुगेन भनेर थाहा पाउनलाई हामीलाई पिसाब हेर्छौँ हामी, पिसाबको मात्रा उसले चाहिँ जति निकाल्नु पर्ने हो त्यति निकाल्नु पर्यो, धेरै निकाल्यो भने कम गर्छौँ पानी दिनलाई, कम भयो पिसाब कम भयो भने पानी धेरै दिन्छौँ है। त्यसरी त्यो भयो, पेन हुन्छ एकदमै धेरै, पेनको औषधीहरू दिन पर्यो। त्यसै गरेर अब हामीले घाउतिर लाग्छौँ हामी, घाउमा चाहिँ अब सुरुमै आएकै बेलामा तुरुन्तै अपरेसन गर्नुपर्ने पनि हुनसक्छ कि, जस्तो कुनै हात अथवा खुट्टा अथवा चेस्टमा एब्डोमेनमा पुरै वरिपरि नै जलेको हो भने टाइट भएर तल रगत नजाने अथवा सास फेर्न गाह्रो हुने अथवा पेटमा समस्याहरू हुने भएको हुनाले हामीले त्यहाँ तुरुन्तै अपरेसन गर्नुपर्छ, त्यो रिलिज गरेर त्यो कन्स्ट्रिक्सन जस्तो भएको हुन्छ, त्यो टाइट भएर बसेको छालालाई हामीले खोलिदिनुपर्छ। त्यो एउटा त्यो इमर्जेन्सी भयो। कहिले कहिले ट्राकियोस्टोमी भन्छ, यहाँ सास फेर्ने नलीकोमा हामीले पाल बनाएर त्यहाँबाट एउटा यन्त्र राख्नुपर्ने हुन्छ। अब त्यो पछाडि चाहिँ हाम्रो काम अब बिरामीलाई स्टेबलाइज गरेर गहिरो गरेर जलेको जति पनि छाला छ तिनीहरू सबैले निकालेर फाल्नुपर्छ र त्यहाँ अर्को कुनै आर्टिफिसियल छाला अथवा बिरामीकै पुग्ने रहेछ छाला भने त्यो पनि लगाइदिनुपर्छ।
1: भनेपछि यो जलन उपचारमा चाहिँ हामीले औषधि उपचार मात्र होइन, उसको लागि चाहिँ एउटा छाला पनि खोज्नुपर्ने स्थिति
0: एउटा
1: चुनौती होइन त यो।
0: हामीले के बुझ्नु पर्यो भने जलन भनेको सर्जिकल प्रब्लम हो भनेर बुझ्नु पर्यो। यसलाई अपरेसन गर्नुपर्छ, यसलाई औषधि खुवाएर मात्रै यो निको हुने होइन भन्ने कुरा सबैले बुझ्नु पर्यो। धेरै ठाउँमा कस्तो छ भने बर्न वार्ड भनेर त्यहाँभित्र बिरामी मात्रै राखिदिने, ड्रेसिङ मात्रै गर्ने, अनि बर्नको सेवा भयो भनेर हामी सोच्छौँ नि, त्यो गलत भयो। त्यहाँ चाहिँ सर्जन नै हुनु पर्यो। त्यो कुनै बिरामीलाई अपरेसन गर्नुपर्ने छ भने उसले अपरेसनै गरिदिन सक्नु पर्यो।
1: जस्तो यहाँ मैले अलिकति जोड्न पनि खोजेँ, सरकारले चाहिँ देशका विभिन्न ठाउँमा चाहिँ यो बर्न वार्ड भनेर पनि खोल्ने प्रोसेस प्रक्रियाहरू चाहिँ अगाडि बढायो, तर त्यहाँ जनशक्ति र प्रविधि नहुँदाखेरि चाहिँ त्यो अलिकति नाम मात्रको रह्यो कि?
0: हजुरले भनेको केही मात्रामा ठिकै हो, किनभने अहिले हामीलाई के समस्या पर्यो भने जलनको सामान्य उपचार सबैले गर्न सक्छौँ हामी, सामान्य थोरै जलेको होइन ड्रेसिङ मात्रै गर्ने खालको कुराहरू रहेछ भने गर्न सक्छौँ। तर अब जब अपरेसन गर्नु पर्यो भने जटिल बर्नलाई त गहिरो गरेर जलेको छ, धेरै जलेको छ भने त हामी त अपरेसन गर्नुपर्ने हुन्छ। त्यो अपरेसन गर्नको लागि चाहिँ चाहिने जनशक्ति अहिले नेपालमा कम भए। प्लास्टिक सर्जनहरूले हो नेपालमा त्यस्तो खालको गर्ने, जेनरल सर्जनहरू भन्छ पेटको अपरेसन गर्ने डाक्टरहरूले, उहाँको स्पेसल ट्रेनिङ भएन भने उहाँले गर्नुहुन्न, गर्न सक्नुहुन्न पनि, गर्न दिन पनि हुन्न, किनभने नजाने कुरा उहाँहरूलाई गराउनुको मतलब त्यो आफैलाई समस्या निम्ताउने कुरा भयो होइन। अब के भयो भन्दाखेरि नेपालमा त्यसरी अपरेसन गर्न सक्ने नै बर्नको लागि है, फेरि बर्न अरू अपरेसन त गर्छन् तर बर्नकै अपरेसन गरेर त्यसो अनुभव भएको डाक्टरहरू चाहिँ काठमाडौँ बाहिर एकदमै कम ठाउँमा छन्। त्यो समस्या हो सबभन्दा ठुलो समस्या हामीलाई। वार्ड खोल्न तयार छ, सामान किन्न पनि त्यो ठुलो कुरा भएन, पैसा भने गर्ने भयो, तर त्यो म्यान पावर जुन चाहिँ ट्रेनिङको छ त्यो त पैसाले मात्रै त नहुने कुरा भएन। मान्छेको इन्ट्रेस्ट हुनु पर्यो, मान्छे तयार हुन पर्यो त्यो ट्रेनिङ गराउनको लागि, गर्ने ठाउँमा पनि तयार हुनु पर्यो, त्यसमा लाग्ने फन्ड तयार हुनु पर्यो। त्यस कारण त्यो चाहिँ अलिकति कम्प्लेक्स भयो होइन, अदरवाइज चाहिँ यो चाहिँ असम्भव भन्ने कुरा त यो त पटकै होइन।
1: जस्तो जनशक्ति कम हुनुमा चाहिँ के हो, जस्तो उहाँहरू चाहिँ मा त्यो चाहना नहुनु अथवा यो विषयवस्तु नै गम्भीर भएको भएर यसप्रति मोह नहुनु के पाउनु भएको छ? यहाँहरूले त अब तालिमहरू पनि दिइरहनु भएको छ होइन?
0: यसमा चाहिँ यस्तो छ कि हजुरको, अब बर्नको लागि मेन काम गर्ने भनेको प्लास्टिक सर्जनले, अघि मैले भनिहालेँ, प्लास्टिक सर्जन भनेको मेडिकल स्कुल सक्नु पर्यो, एमबीबीएस भन्छौँ हामी यहाँ, एमबीबीएस सक्नु पर्यो, त्यो पछि इन्टर्नसिप गर्नु पर्यो, त्यहाँबाट रेजिस्ट्रेसन चाहिँ असम्भव भन्ने कुरा त यो त पटकै होइन।
1: जस्तो जनशक्ति कम हुनुमा चाहिँ के हो, जस्तो उहाँहरू चाहिँ मा त्यो चाहना नहुनु अथवा यो विषयवस्तु नै गम्भीर भएको भए

0: जनसर्जन बन्न पाउँछौँ, त्यो जनसर्जरीको प्रोग्राममा पस्यौँ, अर्को तीन वर्ष त्यसमा ट्रेनिङ दिनु पर्यो, त्यो पछाडि फेरि रजिस्ट्रेसनको कुरा अनि अनुभव गर्दै गर्दै तपाईँको जब बल्ल अनि त्यो पछाडि प्लास्टिक सर्जरीमा हामी पस्छौँ। त्यसो गर्दाखेरि त्यो प्लास्टिक सर्जरीमा जाने मान्छेहरूको संख्या एकदमै कम भयो। किन कम भयो भन्दाखेरि त्यो प्लास्टिक सर्जरी भइकन पनि उसले उसको ठूलो परिवर्तन भनौँ न आर्थिक रूपमा परिवर्तन गराउनलाई गाह्रो भइसकेको हुन्छ। धेरै ट्रेनिङ भइसक्यो, सँगैको साथीहरूले अनेक थोक के गरिसकेका हुन्छन्, अब यो मान्छे फेरि अर्को तीन वर्ष पर्ने भयो नि। त्यसले गर्दाखेरि त्यो खालको चाहिँ म्यान पावर एकदमै कम भयो।
1: हजुर, एउटा त जनशक्तिको अभाव भयो होइन, प्रविधि पनि हाम्रोमा जस्तो अघि यहाँले भन्नुभयो नि अमेरिका जस्तो देशमा कति 1% होइन, हामी 10% कुरा राख्छौँ, त्यहाँ 1% झरिसकेको अवस्था छ। प्रविधि पनि हामीसँग नपुगेर नभएर हो अथवा के हो?
0: एकदमै राम्रो कुरा गर्नु, प्रविधिले नै हो हामीलाई र त्यहाँको डेभलप कन्ट्रिजको बर्नको केयरको फरक लिएर आउने। किन भन्दाखेरि ट्रेनिङ त हामीले पनि लियौँ, अमेरिकामै ट्रेनिङ भएको हामी थुप्रैजना भइसक्यौँ अहिले, होइन युरोपमा पनि ट्रेनिङ भएको साथीहरू हामीसँग भइसके, तर के छैन भन्दाखेरि हामीसँग प्रविधिमा एक्सेस छैन, प्रविधिमा हाम्रो पहुँच नै छैन। प्रविधि भन्नाले कस्तो खालको प्रविधि भन्दाखेरि छालाको सट्टा काम गर्ने खालको चिजहरू पाइन्छ, टेक्नोलोजीमा त्यो डेभलप भइसक्यो, तर त्यो प्रयोग गर्न हामीले त्यसको कस्टले गर्दाखेरि सक्दैनौँ। यति धेरै कस्टली छ कि भनौँ न, शरीरको त्यो छाला चाहिँ नपुगेको बेलामा आधा शरीरलाई 50% गर्नुपर्ने, अहिले नेपालीको खर्चमा झन्डै 50-60 लाख त त्यो सामान किन्नलाई मात्रै लाग्छ एउटा बिरामी। अब जबकि अब हाम्रो अधिकांश बिरामीलाई 2-3 लाखमा निको बनाएर पठाउनु पर्नेछ, त्यो पनि धेरै हो। 3 लाख भनेको पनि नेपालीको लागि धेरै ठूलो खर्च हो, त्यसमा 40-50 लाखको चाहिँ त्यो सामान मात्रै किन्न पर्यो भने त अनि हामीले कसरी सक्ने त? टेक्नोलोजीले त्यति गाह्रो बनाएर
1: एउटा हामीसँग प्रविधि अभाव भयो, आर्थिक अभाव भयो, होइन जनशक्ति पनि यसलाई त्यो अनुसार चाहिँ अभावको कुराहरू जोड्नु भयो।
0: मेन चाहिँ आर्थिक नै भयो, यो सबै कारण त हामीसँग पर्याप्त पैसा थियो भने हामी त जति पनि किन्न सक्ने थियौँ त्यो चिजहरू, त्यसो भने त हामी धेरै बिरामीहरू मर्न नपर्ने बनाउन सक्थ्यौँ हामी, त्यो भएन नि त।
1: तैपनि हामी निराश नभइकन चाहिँ केही गर्न सकिने स्थिति होला, जस्तो छाला प्रत्यारोपणकै कुरा छ होइन, छाला प्रत्यारोपणबाट पनि हामीले भनौँ न जीवन त बचाउन सकिँदो रहेछ होइन। कसरी हामीले यो छाला प्रत्यारोपणलाई चाहिँ यो सेवालाई चाहिँ लिएर एउटा व्यक्तिको जीवनलाई चाहिँ बचाउन सक्छौँ?
0: छाला डोनेसन भन्नुभएको जस्तो लाग्यो, छाला डोनेसन चाहिँ नेपालमा त्यति पपुलर हुन सकेन, हामीले धेरै कोसिस गर्न सुरु सुरुमा होइन, किनभने छाला बिना, मरेको मान्छेको छाला बिना हामीले धेरै जलेको बिरामीहरूलाई राम्रो गराउन एकदमै गाह्रो, किनभने उसको त्यो धेरै गहिरो गरेर जलेको छाला हामीले निकालेर फाल्नु पर्नेछ, त्यसलाई चाहिँ हामीले क्लोज गर्नु पर्यो, उनलाई त्यो घाउलाई टेम्पोररली क्लोज गर्नलाई, त्यो अस्थायी रूपमा क्लोज गर्नलाई हामीले मरेको मान्छेको छाला प्रयोग गर्न पाउँछौँ। तर नेपालमा मरेको मान्छेको छाला दिने संख्या एकदमै कम छ, गएको 10 वर्षमा हामीले जम्मा अहिलेसम्म पाएको 40 वटा मान्छेले छाला दान गरेको हो। त्यसरी त अब एकै वर्षमा म हजुरलाई भन्दैछु 877 जना त एउटै वर्षमा हामीले पोहोर जम्ब भर्ना गरेको बिरामी भन्दैछौँ, भनेपछि त त्यो त केही न केही भयो नि त, त्यो भयो। त्यसको सट्टा अरू आर्टिफिसियल छालाहरू पनि छन् तर तिनीहरू एकदमै महँगो भयो।
1: अब जस्तो यहाँले भन्नुभयो एउटा मृत्यु भएका व्यक्तिको छालाबाट चाहिँ हामीले अङ्ग दान भनौँ न त्यो छाला प्राप्त गर्न सकिने भयो, मृत्यु भएका व्यक्तिहरूको छाला लिनलाई चाहिँ किन यो हामीले जनचेतना नपुगेर अथवा मृत्यु भएका पनि त थुप्रै हुन्छ मान्छेहरू हरेक दिन होइन?
0: हजुर, जनचेतना नै नपुग्नेकै नै भन्नु पर्यो अहिलेलाई हामीलाई, किनभने धेरै मान्छेहरू चाहिँ यो थाहा नपाएको मान्छेहरू पनि भए तर थाहा पाएकै मान्छेले पनि दिनलाई अझै तयार भइसकेका छैनन्। एउटा थाहा पाउनु एउटा लेभलको भयो होइन, त्यो म गर्छु भन्नुलाई अर्को लेभलको कुरा भयो कि, त्यो अर्को लेभलसम्म हामी पुग्न नसकेको पनि हो, कतिलाई त थाहा नै पनि छैन। तर काठमाडौँको मान्छेलाई अहिले थाहा छैन भन्दाखेरि मलाई अलिक अनौठो लाग्छ, किनभने हामी धेरै ठाउँमा गएर धेरै मान्छेहरूलाई भेटेर कुरा गरेका छौँ छाला दानको लागि, तर कल्चरल कुराले पनि होला, हाम्रो सांस्कृतिक कारणले पनि मान्छेहरूले दान छालाको दान नदिइराख्या होला, किनभने मरेपछि यहाँलाई थाहा छँदैछ कैयौं जातका मान्छेहरूले त्यो शरीरमा छुन पनि हुँदैन, जिउँदो मान्छेलाई छुँदा केही पनि हुँदैन तर मरेको मान्छेलाई छुन पाइँदैन, किनभने हामीले त्यो मरेको मान्छेलाई त्यसरी छोइदियौं भने, सर्टेन मान्छेलाई छोइदियौं भने त्यो मरेको मान्छे त स्वर्ग नै जान पाउँदैन भन्ने छ विश्वास त त्यस्तो होइन। त्यसो भएको हुनाले अब हामी थाहा छैन मरेपछि कहाँ जान्छ भनेर थाहा नभए हुनाले त्यसलाई हामीले अन्धविश्वास पनि भन्न सकिएला, तर थाहा छैन नि त हामीलाई के हो भनेर,
1: मरेपछि कहाँ जान्छ त हामी कसैलाई थाहा छैन, तर ती मरेका व्यक्तिको छालाबाट चाहिँ एउटा व्यक्ति सधैँ जीवित भइरहन्छ अथवा उसको छालाले त सास फेरिराख्छ होला नि त। अर्को
0: दुईजना मान्छेलाई बचाउन सकिन्छ, एकजना मान्छेको छाला हामीले पायौं भने दुईजना मान्छेको ज्यान बच्ने सम्भावना बढेर आउँछ।

0: यसले आजको अवस्थामा नेपालमा. तर अब के भयो भने हामीले त्यो पाउन गाह्रो भयो, धेरै मान्छेले दिँदैन. मेरो आफ्नै बुवाको भनौँ न, अब म यहाँहरूलाई हजुरलाई म आफ्नै अरूलाई त धेरैजनालाई छाला दिनुहोस् भनेर हिँडेको मान्छे म. मेरो आफ्नै बुवा एक्सपायर हुँदाखेरि मैले आमालाई कुरा गर्ने बित्तिकै अनि मैले मान्छेहरू बोलाएँ साथीहरूलाई, ल आउनुहोस् छाला लिनलाई भनेर. तर मेरो आमाले नै मलाई के भन्नुभयो भने, त कस्तो खालको छोरा होस्, तेरो बाउको आँखा निकाल्ने कुरा गर्दैछस्, कर्नियाको डोनेसन पनि कुरा गरेँ मैले, आँखा निकाल्ने कुरा गर्दै छाला निकाल्ने कुरा गर्दैछ, तेरो बाउ अर्को जन्ममा छाला बिना आँखा बिना बाँच्यो भने त के अरे जन्म भने के हुन्छ भनेर मेरो आमाले नै मान्नु भयो.
1: भनेको उहाँलाई चाहिँ विश्वस्त पार्नै
0: सकिएन. भनेपछि आमाको देहान्त हुँदाखेरि त मैले त त्यो एटेम्प गर्न पनि भएन फेरि, होइन, उहाँको विश्वास त्यो थियो नि त. भनेपछि त उहाँको त मैले बनाउन पनि सकेँ.
1: कहिले कहिले चाहिँ हामीलाई मनका कुराले गर्दाखेरि पनि विज्ञान चाहिँ कहिले कहिले पछाडि पर्ने कुराहरू.
0: अब फेरि यो चाहिँ क्याम्पेन शुरू गर्न कोसिस गरिराखेका छौँ, विभिन्न उपायहरू लगाएर अब चाहिँ बढ्छ कि भन्ने आशा, डोनेसन बढ्छ कि भन्ने आशा हामीले राखेका छौँ.
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गरिरहेका छौं. किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं.
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690.
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँग कुराकानी गरिरहेका छौं। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। जब व्यक्ति जलेको अवस्थामा हुन्छ र अलिकति चर्चित र राजनीतिकले छोएको विषयवस्तुका व्यक्तिहरू भयो भने यहाँ उपचारका लागि ल्याउँदा ल्याउँदै पनि विदेश लाने चर्चा चाहिँ धेरै चल्छ। हामी के सक्षम छैनौ र
2: होइन सक्षम त अब त्यसरी विदेशसँग हामी पूरै सक्षम छौँ भन्नलाई अलिकति गाह्रो पनि छ, किनभने विदेशमा जुन किसिमको त्यो उपचारको साधनहरू छन् मैले भनिहालेँ एकदमै महँगो चिजहरू त्यो त्यहाँ पाइयो, पैसा चाहिँ हुन पर्यो होइन। अब पैसा भएको मान्छे त अहिले पनि त के मैले हजुरको यहाँ म कतिचोटि बाहिर विदेश जाँदाखेरि प्लेनमा ब्याङ्ककमा डेलिभर गर्न गएको नर्मल डेलिभरी गर्न गएको मान्छेहरू कति भेट्छु कति भेट्छु म होइन। इन्डियामा त एकदम सिम्पल क्यान्सर उपचार नेपालमा हुँदैन गइराखेका छन् इन्डिया, त्यस कारण त्यो कुराहरू त भइराखेकै हुन्छ। त्यसमाथि पनि अब कुनै एउटा अलिकता पोलिटिकल्ली इम्पोर्टेन्ट कुराहरू घटनामा परेको मान्छेहरूलाई त अब त्यो लान त्यसलाई नर्मल नै मान्न पर्छ। त्यसलाई चाहिँ ऊ गयो मलाई चाहिँ म गइनँ भनेर भन्नुभन्दा पनि त्यस्तो खालको कुराहरू पर्छ नै नि होइन। सबै मान्छे हामी एउटा एकै थरीको स्कूलमा भर्ना भएर पढ्न पायौँ र
1: हामीले आत्मसमीक्षा गर्ने हो भने भनौँ हाम्रा यहाँका चिकित्सकहरू अथवा अस्पताल वन अस्पतालहरूले नै अलिकति समीक्षा गर्ने हो भने बाहिर लगेर चाहिँ झलनाथ खनालको श्रीमती हुनुहुन्छ, अरू पनि थुप्रै हुनुहुन्छ होइन चर्चित व्यक्तिहरू, उहाँहरू चाहिँ नर्मल अवस्थामा आएको धेरै जस्तो देखिन्छ होइन। भनेको हामीमा पनि त्यो कमजोरी छ भने
2: केस वाइज नै कुरा गर्नुपर्छ होला। झलनाथ खनालजीको म्याडम चाहिँ नै हामीले लान पर्दैन भनेर हाम्रो यहाँ विज्ञको एउटा टिमले नै तपाईँलाई लान जरुरी छैन भनेर, फेरि झलनाथ खनालजीले हुन्छ म लान पर्दैन भनेर बस्नुभएको, तर उहाँको छोराले होइन हामी लान्छौँ भनेर लानुभएको। त्यसो हुनाले अब त्यसमा त्यो धेरै डिस्कसन गर्न परेन, राम्रो भएर आउनुभयो होइन। अब यहाँ भएको भए चाहिँ के हुन्थ्यो भन्ने कुरा अर्कै कुरा भयो, त्यो हिस्ट्री भइसक्यो, त्यो त होइन अब त्यो इतिहास भइसक्यो। नाम लिँदा पनि केही पनि त्यसको अर्थ नलाग्ने कयौं मान्छेहरू हामी बचाएको छौँ। मैले अघि भने नि 60% मान्छे जलाएको छौँ तर 40% मान्छे पनि गइरहेछन्। यो कुरा नेपालमा मात्रै होइन कि जहाँ पनि हो, म सिङ्गापुरमा के अरे मलेसियामा थिएँ, मलेसियाको बर्नको सेन्टरहरू हेर्दाखेरि त्यहाँको मान्छेले के भनिरहेको थियो भने मलेसियामा बिरामीहरू चाहिँ त्यो इन्डोनेसियाबाट आउँदै रहेछ। इन्डोनेसियाका जति पनि धनी बिरामीहरू छन् त्यो प्लेन चार्टर गरेर मलेसियामा उपचार गर्दा रहेछन्। अब मलेसियाको बिरामीहरू चाहिँ कहाँ जान्छ त भने सिङ्गापुर जाँदा रहेछन्। बुझ्नुभयो कि भएन? मलेसियाको अलिक धनी मान्छेहरू मलेसियामा उपचार नगर्ने, उनीहरू सिङ्गापुर जाने। सिङ्गापुरको धनी मान्छेहरू चाहिँ कहाँ जाने त? युके जाने होइन, अमेरिका जाने। अब त्यो चिजलाई जताततै हुँदो रहेछ, त्यसलाई त्यसरी लिँदा भयो। तर मैले चाहिँ यो अहिले जुन हजुरले भन्नुभयो बाहिर लाने कुरामा मन्त्रीज्यू नै एकदमै रातभरि खटिनु भएको थियो, त्यसलाई पोजिटिभ लिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। के सबैलाई किन नगरे भनेर त्यसरी भन्न थाल्यो भने त्यो अर्को
1: कुरा
2: त्यो भयो। अब उहाँले जुन किसिमले एउटा व्यक्तिगत रूपमा पनि र एउटा मन्त्रीको स्तरले पनि उहाँले जुन कोसिस गर्नुभयो त्यो एउटा एकदमै त्यसलाई पोजिटिभ मान्नुपर्छ। त्यो बिरामीलाई लानै पर्छ कि पर्दैन थियो भनेर त्यो कुरा पनि नगरौँ अहिले। तर कुनै पनि बिरामी जटिल जलेको बिरामी त्यस्तो खालको घटना अझ भनेपछि त्यो मान्छेलाई लानै नहुने भनेर म त्यस्तो पक्षमा चाहिँ म छैन।
1: भनेको त्यस्तोलाई लाँदाखेरि जुन समयको ग्याप हुन्छ नि त्यसले झन् जटिलता निम्ति आउने अवस्था
2: त्यस्तो छैन, किनभने एकदमै 24 घण्टा लाग्ने त होइन नि त इन्डिया पुर्याउनलाई, त हामी त दिल्लीको कुरा गर्दैथ्यौँ होइन, दिल्ली पुर्याउनलाई 24 घण्टा लाग्ने त होइन। तर त्यो घटनाबाट मैले सिकेको पाठ चाहिँ अर्कै छ, त्यो कुरा मैले धेरै मान्छेहरूलाई थाहा छैन
1: जस्तो अहिले सेयर गर्नु पर्यो भने
2: अहिले त्यो चाहिँ मैले सिकेको पाठ चाहिँ के भने कुनै पनि एउटा बिरामीलाई हामीले तुरुन्तै लान खोज्यौं भने पनि कहिले कहिले लान नसक्ने रहेछौ। मसँग पर्याप्त पैसा छ, म यहाँ नेपालमा उपचार गर्दिनँ जलनको भयो भने, धेरै जले भने म नेपालमा त उपचार गर्ने नै भने मैले किनभने इन्डिया सजिलै लान सक्छु भन्ने मान्छेले पनि उसले चाहने बित्तिकै जान नसकिने रहेछ। घटना कहाँ भयो? राति मन्त्रीज्यू लागे हुनुहुन्छ, तर इन्डियाले पर्मिसन दिन पर्यो उडाउनको लागि, त्यहाँ तयारी हुन पर्यो, अनेक कुराहरू छ नि त, यहाँबाट प्लेन तयार हुनु पर्यो कि त इन्डियाबाट यहाँ प्लेन आउनु पर्यो। त्यसो हुँदाखेरि मैले सिकेको पाठ चाहिँ के भयो भने कुनै पनि मान्छे जतिसुकै पावरफुल जतिसुकै पैसा भएको भए तापनि उसलाई जलन भयो धेरै जटिल जलन भयो भने उसलाई टाइम नहुन सक्छ त्यहाँ पुग्नलाई त्यसको मतलब के अब एउटा लेसन त्यो हो अर्को लेसन चाहिँ के हो भने त्यसो हो भने हामीले पाठ के सिक्नु पर्यो भने नेपालमै जटिल भन्दा जटिल जलनको पनि उपचार गर्न सक्ने हाम्रो जनशक्ति अथवा ठाउँ बनाउनु पर्यो अथवा त्यस्तो टेक्नोलोजी ल्याउन सक्नु पर्यो हामीले टेक्नोलोजी त्यो एभाइलेबल हुन पर्यो यहाँबाट हामीले उडाएर इण्डिया पुर्याउनको लागि झन्डै 30 लाख जति चाहिन्छ हामीलाई उडाउन मात्रै त्यहाँ पुर्याउनलाई तर त्यो 30 लाख हामीले यहाँ उपचार गर्नमा प्रयोग गर्न पाउँदैन हाम्रो प्रविधि एक्सेस भएन उपचारको प्रविधि राम्रो गर्न सकेन जनशक्तिको लेभल हामीले बढाउन सकेनौँ भने पैसाले पनि हामी नबाँच्ने रहेछौँ भन्ने लेसन हामीले सिक्नु पर्यो
1: तपाईँले जसरी पाठ सिके भन्नुभयो सरकारले चाहिँ के पाठ सिक्नु पर्छ
2: सरकारले एकदमै पोजिटिभ कुरा गरिरहेछ क्या अहिले अब अघिल्लो सरकारले पनि कोसिस गरे आउन होइन अहिलेको भन्दा अघिल्लो दुईटा मन्त्रीको कम्तीमा पनि म सम्झन्छु होइन मोहन बस्नेत सर हुनुहुन्थ्यो त्यो पछाडि हाम्रो पौडेल सर आउनुभयो दुवैजनाले एकदमै मेहनत गरे आउनु वनको लागि पनि के किनभने उहाँहरू मन्त्री हुँदाखेरि वनमा त्यही त समस्या होइन नि त समस्या त सम्पूर्ण देशको सम्पूर्ण स्वास्थ्यको समस्या हेर्नुपर्ने हुन्छ नि त होइन तर वनलाई उहाँहरू दुवैजनाले एकदमै त्यसलाई निशानामा राखेर काम गर्नुभएको अहिलेको सरकारले अहिलेको मन्त्रीज्यूले त अझै त्योभन्दा अगाडि पनि बढ्नुभयो कि त्यो हुन पनि जरुरी छ किनभने हामी एउटै लेभलमा सधैँ बसेर भएन अहिलेको मन्त्रालयबाट के काम भयो भने एउटा कुरा चाहिँ हामीले अरू काठमाडौँदेखि बाहिर पनि अरू ठाउँमा पनि यो सेवा लानपर्छ भनेर एकदमै त्यो त्यसमा लाग्नु भएको छ होइन लागि परेको छ र त्यो भनि पनि सकिया छ त्यसको लागि काम गर्नुपर्ने बाँकी छ त्यो
1: जनशक्ति प्रविधि सहितको हो कि
2: अब खोल्न के खोलियो संरचना भयो अब जनशक्ति चाहिँ हामीले तयार गर्नुपर्छ होइन त्यो एउटा बाँकी भयो तर त्यो भन्दा नि अझ ठूलो कुरा अहिले के भइरहेछ भन्दाखेरि यो जलन सम्बन्धीको सबै नियम कानूनहरू अब त्यसमा चाहिँ रिभ्यू गरेर अब के गर्ने भनेर काम भइरहेछ होइन त्यो के भइरहेछ भन्न अहिले मैले मिल्दैन किनभने त्यो अझै पनि प्रिपरेसनमै छ होइन तर मैले आफू संलग्न भएको कारणले मैले हजुरलाई के भन्न सक्छु भने अब एकदमै राम्रो पोजिटिभ कुराहरू नियम कानून ऐन अथवा त्यो निर्देशिका नै निस्किँदैछ कि त्यसले गर्दाखेरि अब हामीले धेरै जननको बारेमा एकदम अलाप विलाप गरेर रोइ कराई गर्नुपर्ने दिन आउँदैन कि भन्ने मलाई लाग्छ अब हामी
1: त्यो आर्थिक हिसाबले भन्न खोज्नुभयो कि जनशक्ति प्रविधि हिसाबले
2: प्रविधि हामी बनाउँछौँ त्यसमा पनि लागिसकेका छ सरकार प्रविधि बनाउनको लागि र अर्को चाहिँ के भन्दाखेरि त्यसको लागि चाहिने आर्थिक सहयोगको लागि पनि सरकारले अब त्यसमा सोचिसकेका छ
1: हामीले विगतलाई सम्झिने हो भने कुनै बेला एसिड आक्रमणबाट हुने जलन धेरै हुन्थ्यो होइन अहिले आएर शून्यमा झरिसक्यो भनेको कानून परिमार्जनबाटै हो कानून भयो भने त त्यो झर्ने रहेछ नि त शून्यतामा होइन
2: यो बेलामा हामी सबैले म्याडम हामी सबैले सम्झाउनु पर्ने नाम चाहिँ उज्जवल विक्रम थापा भन्ने एकजना वन एक्टिभिस्ट हुनुहुन्छ सर हुनुहुन्छ उहाँले हामीलाई अहिले धेरै सहयोग गरिराख्नु भएको छ उहाँको नाम लिनुपर्छ किनभने उहाँको प्रयासले नै यो जलन मध्येमा त्यो एसिड बर्न चाहिँ होइन अहिले जिरोमा गएको 3 वर्षदेखि एकजना पनि जलन भएको छैन अब मैले के भन्न खोजेँ भने उहाँको प्रयासले थोरै समयको प्रयासले यति ठूलो परिवर्तन आएको संसारमा सायद अर्को कुनै देश छैन बुझ्नु भएन म बांगलादेशको पनि मलाई थाहा छ बांगलादेशमा पनि धेरै एसिड अट्याक हुन्छ इन्डियामै पनि भइराखेको छ तर त्यो दुवै ठाउँमा तिनीहरूले जिरो बनाउन सकेका छैनन् हामीले जिरो बनायौं हुन त अब हाम्रो पपुलेसन कम भनेर पनि भन्न सक्नु होला तपाईँले तर पपुलेसन कम भयो भने नम्बर पनि कम होला तर जिरो नै आउने भनेको त त्यो ठूलै कुरा हो बांगलादेशमा उहाँहरूको संख्या एसिड बर्नको संख्या कम गर्नको लागि उहाँलाई झण्डै 20 वर्ष लाग्यो कम गर्न मात्रै जिरो बनाउन सक्नु भएको छैन इण्डियाको त्यही अवस्था छ कति वर्षदेखि उहाँहरू कानून नै लगाएर अनेक के लगाएर गरिरहनु भएको
1: अहिले यहाँले अलिकति सुझावै दिनुपर्दा लामो समय यो क्षेत्रमा काम गर्नुभएको धेरै समय भइसक्यो यहाँले होइन सरकारलाई सुझाव दिनुपर्दा यो ठाउँमा चाहिँ हेर्न परिवर्तन गर्नुपर्छ भनेर के सुझाव
2: एकदमै राम्रो प्रश्न हजुरको अब हामीले सुझाव दिँदाखेरि जहिले पनि कुन चाहिँ प्र्याक्टिकल हुन्छ भन्ने पनि गर्नु पर्यो होइन अब अमेरिकाको रिसोर्स हामीलाई ले भनेर त्यसरी भन्न पनि भएन तर हामीले कहाँबाट सुरु गर्न सक्छौँ भने म्याडम अहिले हामीलाई सबैभन्दा गाह्रो काठमाडौँदेखि बाहिर सेवा हामीले दिन नसकेको कारण एउटा मेन कारण के हो भने हामीसँग जनशक्ति पुगेको छैन अहिले जलनको उपचार गर्ने भनेको एउटा के बुझ्नु पर्यो भने सबैले जलनको उपचार भनेको औषधि दिएर गर्ने उपचार होइन, यो सर्जरी हो, अपरेसन नै हो। अपरेसन गर्न जानेको डाक्टरले जलनको उपचार सिक्छ अनि उनले गर्न पर्छ होइन। अब त्यो खालको गर्ने भनेको नेपालमा चाहिँ प्लास्टिक सर्जनहरू हो। अहिले प्लास्टिक सर्जनहरू जम्मा 25 जति होला नेपालमा, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको। अब अधिकांश मान्छेहरू हामी काठमाडौँमै छौँ, नयाँ निस्किने भनेको वर्षमा 2-3 भन्दा बढ्ता निस्किया छैनन् अहिले। अब हामीले 18 अस्पताल बाहिरको अस्पतालमा यदि हामीले सेवा लाने हो भने र 3-3 मात्रै वर्षमा निस्कने भने हामीलाई 6 लाग्ने भयो त्यहाँ प्लास्टिक सर्जन पुर्याउन मात्रै, त्यो पनि एकजना मात्रै प्लास्टिक सर्जनले त्यहाँ सेवा दिनलाई गाह्रो हो, त्यो पनि बुझ्नु पर्यो। एकजना मान्छे त हामीले पठाएको त खै त भएन भनेर उसलाई दोष दिन पनि भएन, किनभने एउटा टिम चाहिन्छ उसलाई होइन। सिस्टम डेभलप गर्नु पर्यो, त्यो अर्गनाइज गर्न कोसिस गर्न पर्यो, सक्नु पर्यो होइन, त्यो व्यवस्था मिलाउन सक्नु, त्यसको लागि पनि टाइम लाग्छ। तर प्रथम कुरा चाहिँ के हो भने त्यहाँ कमसेकम बर्नको उपचार गर्न सक्ने एउटा शल्य चिकित्सक, हामी सर्जन भन्छौँ, सर्जन हुन पर्यो जसले चाहिँ लिडरसिप लिन पर्यो। त्यो सर्जन, त्यस्तो खालको सर्जन अहिले प्लास्टिक सर्जन हामीले सबै ठाउँमा पुर्याउन नसक्या हुनाले अहिले हामीले के गर्नु पर्यो भने प्लास्टिक सर्जनको काम गर्न सक्ने जेनरल सर्जनलाई नै ट्रेनिङ दिन पर्यो। त्यो जेनरल सर्जनले अब फेरि त्यो बर्न मात्रै गरेर बस्नेवाला छैन, उसले चाहिँ आकल झुकल मात्रै गर्ने हो बर्नको उपचार। त्यस हुनाले त्यो मान्छेलाई हामीले सानो समयको, थोरै समयको ट्रेनिङ दिन पर्यो। त्यो चाहिँ 1 भनेको छौँ अहिले हामीले, हामीले त 1 ट्रेनिङ एकजना सिस्टरलाई त्यो अपरेसन थिएटरमै त्यो डाक्टरसँगै काम गरेर गर्न पर्यो, अनि एकजनालाई चाहिँ बर्नको आइसियूमा काम गर्न लगाएर 1 1 महिनाको 3 जम्मा एउटा अस्पतालबाट 2-3 टिम आयो भने हामीलाई यसले पुग्ने खालको
1: छ। भनेपछि फरक टिम चाहिँ चाहिएन, त्यहाँ भएकै टिमबाट चाहिँ काम गर्न सकिने
2: गर्नु पर्यो। होइन, बाहिरबाट तपाईँले टिम लिएर जानु भने उनीहरूको त कामै पुग्दैन नि, बर्न त त्यति धेरै त होइन नि त, कहिले काहीँ आउने कुरा हो। हाम्रै अस्पतालमा जम्मा दिनमा भनौँ न 877 भनेको दिनमा हामीले 2-3 बिरामी आएको हुन् एभरेजमा। अब बाहिरतिर त त्यो त होइन, हप्तामा एउटा आउला, 2 एउटा आउला, त्यतिको लागि तपाईँले टिम मात्रै पुरै टिम राखेर त तपाईँको त्यो त खर्चिलो भयो नि त, फेरि त्यही मात्रै गर्छु म, अघि केही पनि गर्दिनँ भन्ने मान्छेलाई तपाईँले त्यहाँ राख्नु त त्यो मूर्खता भइहाल्यो नि त। त्यसो हुनाले अहिले हामीले गर्नुपर्ने चाहिँ के भने जेनरल सर्जन, अरू अपरेसन गर्ने डाक्टर मध्येमा इन्ट्रेस्ट भएको डाक्टरलाई, एक डाक्टर र नर्सेसहरू त बिचराहरू, उहाँहरूलाई समस्या छैन, उहाँहरू आउनुहुन्छ, डाक्टरको समस्या हो अहिले हामीलाई।
1: जस्तो अहिले यहाँले उठाइहाल्नु भयो कि
2: धेरै इन्ट्रेस्ट नहुन सक्छ क्या उहाँहरूको, उहाँहरूको गल्ती होइन त्यो, किनभने सबै डाक्टरको इच्छा हो नि त आफ्नो। म के भने मलाई हजुरले चाहिँ नेपालमा त एग्रिकल्चर आवश्यक छ, टिचर आवश्यक छ, त किन डाक्टर परिस भन्यो भने मसँग त आन्सर त छैन नि त। डाक्टरै भन्न मन लाग्यो भने मैले पढेको भन्ने बाहेक मसँग त अर्को उपाय त हुँदैन। 1 मैले किन भनेको छु भने हाम्रो अस्पतालमा हप्ताको 6 नै अपरेसन हुन्छ, 2 अपरेसन थिएटरमा लगातार, 3-4 ठुल्ठुलो अपरेसनहरू दिनौ 2 अपरेसन थिएटरमा हुन्छ। त्यसो हुनाले अघि मैले जुन हजुरलाई भने त्यस्तो खालको टिम, अस्पतालको टिम हामी 2 अस्पतालबाट 2 टिम लिएर आएर एकैचोटि उहाँहरूलाई ट्रेनिङ दिन सक्छौँ हामी।
1: हजुर, जनशक्ति तयारदेखि लिएर जुन पूर्वाधारका कुराहरू यहाँले चर्चा गर्नुभयो, अब अलिकति हामी फेरि उपचारतर्फ नै फर्क्यौं। यही समस्या, यही उपचार गर्दा अन्य रोगहरूमा उपचार पछि ऊ खुसी भएर फर्किन्छन् भने यहाँ उपचार पछि पनि उसले धेरै लामो समयसम्म आर्थिक पाटो, मानसिक पाटो दह्रो बनाएर बस्नुपर्ने अवस्था छ होइन। यस विषयमा पनि सरकारले चाहिँ केमा चाहिँ ध्यान दिनु जरुरी छ?
2: ती बिरामीहरूलाई लामो समयसम्म उपचार गर्नुपर्ने आवश्यक भएको हुनाले उनीहरूलाई सपोर्ट गरिराख्नुपर्ने आवश्यकता छ। तर अहिले चाहिँ हामीले नेपालमा जलन भएर अङ्गभङ्ग भएका मान्छेहरू जो चाहिँ अपाङ्गतामा छन् उहाँहरूलाई सपाङ्ग गर्ने खालको रिकन्स्ट्रक्टिभ सर्जरी भन्छ, त्यो सर्जरी हामीले फ्रीमा नै उपलब्ध गराइरहेका छौँ कृतिपुर अस्पताल र यसको मेकानिजमबाट नेपालको विभिन्न अस्पतालहरूमा गएर। त्यो निशुल्क नै छ, उहाँहरूले पैसा पनि तिर्न पर्दैन, त्यो समस्या भएन। तर हामीलाई समस्या कहाँनिर छ भने कसैको हात छैन, कसैको खुट्टा छैन भने त्यहाँ त हात लगाउनु पर्यो, खुट्टा लगाउनु पर्यो। अब हात लगाउने भनेर एउटा सिम्पल हात जस्तो देखिने चिज पनि हामी लगाउन सक्छौँ, यसो हुक भएको, यसो केही उठाउने खालको माथि पनि लगाउन सक्छौँ, अथवा हातै जस्तो चल्ने खालको पनि होइन, त्यस्तो पनि हात निस्किसके। अब तर त्यो त्यस्तो खालको एकदम सोफिस्टिकेटेड ह्यान्डलाई त 30 जति पर्छ। अब एउटा व्यक्तिलाई 30 सरकारले खर्च गरेर हात लगाउने त अहिले अहिलेको अवस्थामा त अलिकति गाह्रो नै होला नि त होइन। त्यसो भएको हुनाले यस्तो चिजहरू हामीले डिस्कसन गर्दाखेरि जहिले पनि आफ्नो देश सुहाउने गर्न पर्यो कि मलाई एकदमै विविधली सम्झना हुन्छ श्रीलंकामा आजभन्दा झनै म 20 वर्ष अगाडि गएको त्यहाँदेखि गएको थिएँ म त्यहाँ कुनै पनि उपचारमा एक पैसा पनि लाग्दैन थियो कार्डियक सर्जरी भन्नुहोस् कि न्युरो सर्जरी भन्नुहोस् कि प्लास्टिक सर्जरी भन्नुहोस् कुनै पनि अपरेसन गर्दाखेरि एक पैसा पनि लाग्दैन थियो तर अब अहिले के हो देश हेर्नुहोस् हामीले पनि सबै उपचार फ्रीमा आउनु भयो बर्नको मैले भने जस्तै हजुर छातीको हुनु होला र अर्को अर्थोपेडिकको डाक्टर होला अर्को नाक कान घाँटीको होला सबै निशुल्क हुनुपर्छ भनेर हामी सबै के अरे भोक हडताल गर्ने त्यसको कारणले हामीले सरकारले के सक्छ भन्ने कुरा पनि हेर्नु पर्यो
1: ती व्यक्तिहरू जसले चाहिँ आवेशमा आएर केही एउटा सेकेन्डको आवेशमा आएर चाहिँ आफ्नो जीवनलाई चाहिँ सकाउने प्रयासहरू गर्नुहुन्छ नि उहाँहरूलाई चाहिँ के सुझाव दिनु
2: एकछिन मैले भनेर उहाँहरू चेन्ज हुने त्यस्तो आशा नगरौं तर के हो भन्दाखेरि मैले चाहिँ के गर्छु भने मलाई पनि रिस उठ्छ नि त होइन कोही मान्छे आएर मलाई एकदम मन नपर्ने कुरा गर्दाखेरि मलाई पनि रिस उठ्छ रिस उठ्दाखेरि उसलाई भन्ने चिज पनि मेरो दिमागमा आइसकेको हुन्छ मेरो मुखमै पनि आइसकेको हुन्छ तर मैले चाहिँ के गर्छु भने एक मिनट पर्खन्छु एक मिनट धैर्य गर्छु म एक मिनट मात्रै धैर्य गर्दाखेरि त्यो अघि भन्न खोजेको चिज ओहो कति इनअप्रोप कति नराम्रो हुन्थ्यो यदि मैले त्यो भनेको भए भन्ने मैले एक मिनटमा मैले बुझिसक्छु उपाय त्यही नै हो हजुरको आफूमा मनमा आएको कुरा तुरुन्तै हामीले चाहिँ भनिहाल्ने अथवा गरिहाल्ने गर्यौं भने इम्पल्सिभ भन्छौ नि त्यसलाई गरिहाल्ने भयो भने त्यसको त कन्सिक्वेन्स त अब कोही कोही अब जीवनै जाने हुन्छन् भने कोही कोही अब जीवनभरिको लागि सम्बन्ध नै बिग्रिने खालको हुन सक्छ
1: जीवन त गइहाल्यो त्यो परिवार जो चाहिँ उसको लागि धेरै ठूलो महत्वपूर्ण हुन्छ उनीहरूको जीवन के होला एकचोटि त्यो एक मिनट जुन धैर्यतामा चाहिँ त्यही परिवार सम्झिनु पर्यो
2: हजुर एक मिनट मात्रै हामी धैर्य गर्यौं भने पनि हाम्रो विचार अर्कै आउँछ त्यो विचार त आउँदै जाने गर्ने हो नि त एक मिनट मात्रै एक मिनट भनेको लामो समय हो त्यो बेलामा फेरि हजुरको एक मिनट भनेको कति हो र भने जस्तो लाग्छ त्यो बेलामा हामीले जुन बेलामा इम्पल्सिभ हुन्छ त्यो बेलामा यति महत्वपूर्ण हुन्छ त्यो एक मिनट हजुरको होइन त्यसले परिवर्तन ल्याउँछ हामीलाई
1: पालिकाहरूले गर्नुपर्ने कुरा गरौं न जस्तो रोकथामको लागि पालिकाले ठूलो प्रयास गर्न सक्छ होइन प्राथमिक उपचारको सन्दर्भमा भनौं अथवा यो प्राथमिक उपचारको कुरा गरौं अथवा जलन हुनै नदिनको लागि रोकथामको लागि चाहिँ के गर्न सक्छ पालिकाले
2: पालिकाले अहिले कति पालिकाले गर्न थालिसके म्याडम हजुरले यो राम्रै कुरा उठाउनु भयो कति पालिकाहरूले अहिले चाहिँ फण्ड नै छुट्याएर यो खालको प्राथमिक उपचार मात्रै नभएर रोकथाम नै हुनै नदिनको लागि के गर्न सकिन्छ भनेर उहाँहरूको थुप्रो मान्छेहरूको जमात बनाउँदै उहाँहरूलाई ल यसो यसो गर्यो भने यो वर्णलाई चाहिँ हामी कम गर्न सक्छौँ है जलनको कुरा कम गर्न सक्छौँ भनेर साथसाथै जलन भयो भने प्राथमिक उपचार यो गर्न पर्यो र यसरी चाहिँ अस्पतालसम्म पुर्याउने तरिका यो हो भनेर हामीले अहिले दिन थालिसकेका छौँ त्यो चाहिँ कति ठाउँमा त उहाँहरूकै खर्चमा के पालिकाले नै निकालेको खर्चबाट उहाँहरूले छुट्याएको खर्चबाट अहिले गर्न सकिरहेछौँ त्यो चाहिँ एकदमै पोजिटिभ कुरा भएको छ कि म्याडम नि किनभने त्यो कुरा यहाँबाट सेन्टरकै गभर्मेन्टले गर्नुपर्ने हो भने धेरै गाह्रो हुन्थ्यो कि तर त्यहाँको लोकल गभर्मेन्टले नै गर्दाखेरि चाहिँ के भने उनीहरूले हाम्रै आफ्नै ठाउँमा हामी आफैले हाम्रो आफैलाई होइन गरेको भयो कि उहाँको त्यो अपनत्व भयो कि त्यो त्यसमा टेक्निकल हेल्प हामीले गरिदिएछौँ कृतिपुर अस्पतालबाट गएर तर त्यो चाहिँ उहाँहरूको कार्यक्रम भयो बुझ्नुभयो नि हजुरले होइन हाम्रो लागि हामीले हाम्रै लागि हामी आफैले गरेको भयो कि त्यस्तो खालको उहाँहरूले अहिले सुरु गर्नुभएको छ धेरै ठाउँमा हजुर इभन कोही कोही ठाउँमा त उपचारको लागि पनि उहाँहरूले फन्डहरू छुट्याउनु भएको छ
1: अब अन्त्यमा यहाँले अब भन्नै पर्दाखेरि सुझाव दिनै पर्दा अथवा केही दुई शब्द छोड्नै पर्दा चाहिँ के चाहिँ भन्न चाहनुहुन्छ
2: अब सबै होसियार हौ त्यो त भन्न परिहाल्यो होइन अब हामीले जलनमा उपचारमा एकदमै धेरैवटा अस्पतालहरू ठुल्ठुलो अस्पताल बनाउन पनि जरुरी छैन भन्ने मैले बुझेँ किनभने धेरै बिरामी रहेनछन् आजकै दिनमा हामीले नेपालभरिमा जलनबाट अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने कतिजना बिरामी रहेछन् भने 100 पनि पुग्दैन आज पनि कि हजारौं बिरामी यहाँ उपचार नपाएर बेहाल भएको त्यस्तो अवस्था होइन यो म्यानेजेबल हो तर के समस्या भयो भने यी बिरामीहरूलाई हामीले अझै स्तरीय उपचार दिनको लागि अझै पुगेन विभिन्न चिज पुगेन एउटा त्यो भयो अर्को चाहिँ यी बिरामीहरू खर्चिलो हुने उपचार खर्चिलो तर बिरामीहरू अधिकांश गरिब भएको हुनाले त्यो उपचारलाई हामीले निशुल्क बनाउन एकदमै जरुरी छ म्याडम होइन उसको चाहिँ त्यो विपन्नको कागजै छैन यसलाई कहाँबाट उपचार चाहिँ निशुल्क गर्ने भनेर हामीले झगडा गर्नु पर्ने स्थिति नहोस् भन्छु म विपन्नको कागज छ त उसले पाइ नै हाल्यो विपन्नको कागज नपाएको मान्छेलाई पनि अपर झर 3 लाख 4 लाख निकाल्ने भनेको गाह्रो हो एउटा मान्छे त्यो चाहिँ गरिबीको नजिक नजिक भइराखेको मान्छेले अचानक उसले चाहिँ त्यो खालको खर्चहरू कतैबाट जुटाउनु पर्यो, ऋण लिन पर्यो, अथवा उपचारै गर्न नसक्ने खालको अवस्था भयो भने त त्यो त नराम्रो भयो नि त. त्यस्तो मान्छेलाई समेत जो मान्छे एकदमै उनीहरूले आफ्नो होइन हामी आफै उपचार गर्न सक्छौँ भन्ने बाहेक अरू सबैलाई हामीले निशुल्क उपचार गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्यो. होइन दुईटा कुरा मैले भने हजुरको, एउटा चाहिँ राम्रो उपचार केन्द्र जुन चाहिँ अहिले हामीले कीर्तिपुरमा बनाउन लागिरहेछौँ, एकजना नेपाली नै महानुभावले बनाइदिन्छु भन्नुभएको छ, तर अहिले उहाँको नाम लिन नमिल्ने भएर मैले लिइनँ. उहाँ आफैले भन्दै हुनुहुन्छ, एकदमै छिटै भन्नुहुन्छ भन्ने लाग्छ मलाई. र अर्को चाहिँ उपचार पनि त्यसै गरी निशुल्क बनाउनको लागि सरकार, गैर सरकारी संस्था, विदेशी संस्थाहरू पनि, व्यक्तिगत मान्छेहरू पनि होइन, अनि अघि हजुरले भने जस्तो त्यो पालिकाहरू पनि लाग्ने हो भने सबैको सहयोग हुने हो भने हामीले जति पनि बिरामीहरू छन् वनको बिरामी अलिअलि दुई पैसा तिर्न सक्ने भए पनि तपाईँलाई गाह्रो छ यस्तो बेला, किनभने अहिले भर्खरै चल्यो त अहिले भर्खरै उपचारमा हिँड्नलाई कहाँबाट तपाईँले पैसा निकालेर हिँड्नु भन्नु न होइन. इभन तपाईँको कार्ड, तपाईँको त्यो के हो कागज पत्रहरू तपाईँले कहाँबाट निकालेर हिँड्ने हो, इमर्जेन्सीमा पर्नु भएको छ तपाईँ, त्यस्तो बेलामा हामीले पैसाको धेरै कुरा नगरिकन उहाँहरूलाई निशुल्क उपचार गरिदिन पाए. फेरि कति मान्छे छन् भनौँ भने वर्षमा जम्मा 3,000 मान्छे हो भने कि म्याक्सिमम 3,000 मान्छेहरू 2,500-3,000 मान्छे जलनमा परेर उपचारै गर्नुपर्ने मान्छे चाहिँ, जलन त धेरै मान्छेलाई हुन्छ तर अधिकांशलाई सामान्य भएको हुनाले उहाँहरूलाई भर्ने गरेर गर्न पर्दैन कि, ओपिडीबाट उपचार गर्न सक्छ. ओपिडी त धेरै मान्छेले सक्ने छन् नि होइन, ओपिडी त अधिकांश मान्छेले सक्ने भए, तर अस्पतालमै बसेर अपरेसनै गर्नुपर्ने होइन आइसियूमै बस्न पर्ने खालको बिरामीहरू धेरै छैनन् कि, उहाँहरूलाई चाहिँ हामीले निशुल्क गर्न त्यो दुईटा काम है हामीले गर्न पायौँ भने जलनमा धेरै अहिले जस्तो धेरै डिस्कसन गरिराख्नु परेको छ नि त्यो गर्न पर्दैन थियो.
1: सरकारले कति प्रयास गरिरहेका छन्
2: एकदमै गरेका छ हजुर,
1: जलन भएर उपचारै गराउनु पर्ने अवस्थाकाहरूलाई चाहिँ के गर्दैछ
2: होइन. अहिले चाहिँ मैले भने नि अघि विभिन्न कामहरू गरिराखेँ, एउटा चाहिँ गरिब जनताहरूलाई जलनको उपचारको लागि निशुल्क बनाउनलाई फण्डहरू नै तयार भइसक्यो होइन, एउटा त्यो भयो. अर्को जलनको उपचार काठमाडौँदेखि बाहिर पनि लानपर्छ भनेर त्यो प्रयास भइसक्यो होइन, केही कामहरू अझ बाँकी छ त्यो, तर त्यो प्रयास सुरु भइसक्यो र कामै सुरु भइसक्यो भने पनि भयो. अनि अर्को चाहिँ नियम कानुनहरू बनाउने जसले गर्दाखेरि उपचार गर्नको लागि कहाँबाट फन्ड आउने खालको कुरादेखि लिएर अब यो यो यो यो गर्न पर्यो है भन्ने खालको त्यो के भन्छ त्यो ऊहरू के विभिन्न पोलिसीहरू बनाउने काम भइरहेछ कि, अहिले म अहिले बन्दै गरेको हुनाले मैले त्यसको डिटेल भन्न मिलेन होइन, त्यो भइरहेछ. त्यस कारणले अहिले अहिलेको सरकारले साँच्चै नै फोकस गरेको छ, यो अहिले यो घटना हुनुभन्दा अगाडि सुरु भएको है फेरि हजुरको, यो अहिले भर्खर यहाँ चाहिँ ऊ भएर यो सरकारले देखाउनको लागि मात्रै गरौँ भन्न मिल्दैन हजुरको, यो अगाडिदेखि नै सुरु भइसकेको छ कुरा बुझ्नुभयो म्याडमले होइन. स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल भन्छ, कुन बिरामीलाई कसरी उपचार गर्ने, कुन लेभलमा उपचार गर्ने, कुन खतरीको कुन अस्पतालमा भन्ने कुराको पनि पोलिसीहरू बनिसकेको छ कि, त्यो अब बाहिर निस्कन मात्रै बाँकी छ. त्यस हुनाले धेरै कुरा भएको छ
1: भनेपछि यो अहिलेको जुन सरकारसँग तपाईँहरूको जुन भइरहेको छलफलले चाहिँ के चाहिँ आशा गर्न सकिन्छ त जलनको उपचारमा अथवा जलन भएका?
2: अब यसै वर्षदेखि नै म भन्छु अधिकांश बिरामीहरूले पैसा तिर्न नपर्ने अवस्था आइसकेको छ होइन, गभर्मेन्टले दिएको बाटै हामीले त्यसलाई त्यो म्यानेज गर्छौँ र केही चाहिँ व्यक्ति अथवा अरू संस्थाले दिएको खर्चबाट हामी म्यानेज गर्छौँ. अधिकांश बिरामीले पैसा तिर्न नपर्ने अथवा तिरे पनि एकदमै कम तिर्न पर्ने अवस्थामा हामी अलमोस्ट पुग्छौँ यही वर्ष. यही वर्ष हामीले अब काठमाडौँभन्दा बाहिर सेवा विस्तार गर्नको लागि हामी सुरु गरि नै हाल्छौँ. अहिले पनि कति ठाउँमा अलिअलि सुरु भइसकेको छ, पोखरामा एकदमै राम्रोसँग भइसकेको छ त्यो होइन, अरू ठाउँमा पनि हामी लानको लागि त्यो जुन अघि मैले ट्रेनिङ भने नि त्यो ट्रेनिङको लागि सरकारसँग हाम्रो सहकार्य भइरहेछ. यसमा सचिवज्यू नै लाग्नु भएको छ, स्वास्थ्यको सचिवजी लाग्नु भएको छ, महाशाखा प्रमुखहरू हुनुहुन्छ होइन. अहिले चाहिँ म त यति त्यो चाहिँ पोजिटिभली मैले देखिरहेको छु कि यस्तो कामहरू भइराखेको. अब हाम्रो दुःख धेरै दिनसम्म छैन, तर अघि मैले भने जस्तो अब वनको उपचारको स्तर माथि लानको लागि चाहिँ टाइम लाग्ने हो है. फेरि आजको आजै हजुरले आजको आजै त्यो स्ट्यान्डर्ड बढ्नेवाला होइन, त्यसमा चाहिँ टाइम लाग्छ. हामीलाई
1: व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोमै आएर यति धेरै महत्वपूर्ण विषयमा चर्चा गर्न आइदिनु भयो, धन्यवाद छ.
2: वनको बारेमा, जलनको बारेमा हजुरले मात्रै होइन, जसले जहाँ बोलाए पनि जति समय परे पनि मलाई समस्या छैन हजुर, जलनको लागि त हामीले जे पनि गर्न हामी तयार छौँ हजुर. धन्यवाद हजुरलाई पनि.
1: उहाँ हुनुहुन्थ्यो कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राई, आज हामीले जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunuhos. Sound bar matra ru 9999 ma. Ra 12 mahina sammako net TV package sangai nishulka World Cup live subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
0: Shatru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
3: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
4: Wi-Fi 6 sanga paunuhos high speed ra stable internet.
3: साथै सुविसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888
7: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 056-494-333 4-93-555

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध। जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत, भूटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने। र नेपाल भलिबल लीगका लागि 6 जना प्रशिक्षक तय। नेपाल खबरमा अब पूरा खबर। देशका धेरै ठाउँमा गैरातदेखि नै पानी परिरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ। धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ र हिमालका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति, भोलि र पर्सी पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच कास्कीको अन्नपूर्ण गाउँपालिका 11 मा रहेको किमरूङ खोलामा आएको लेदो सहितको आकस्मिक बाढ़ीका कारण मोदी खोलाको जलसतह 81 बढ़दा नदी किनारका घर, रेस्टुरेन्ट तथा सड़कमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँ पुल, बिरेठाटी घान्द्रुक सड़क पूर्ण रूपमा अवरूद्ध बनेको छ भने मोदी खोलामा संचालित 4 वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमाना, सेउली बजारको स्थानीय दिलीप गुरूङको घर र रेस्टुरेन्ट पूर्ण रूपमा क्षति भएको छ। किमरूङ खोलामा आएको लेदो सहितको बाढ़ी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ़दा सड़क कटान हुनका साथै खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ। पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी विदेशी पर्यटकको आवागमन प्रभावित भएको छ। बाढ़ीका कारण नयाँ पुल, बिरेठाटी घान्द्रुक सड़क अवरूद्ध हुँदा घान्द्रुक लान्द्रुक लगायत पर्यटकीय क्षेत्रमा जाने 100 गाड़ी रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सड़क संचालनमा ल्याउन कठिन हुने प्रहरीको भनाई छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका 2 ज्याम्दीमा रहेको पोखरा ताङतिङ सड़क खण्ड गैरातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलीमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरूद्ध बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङमा रहेको घोराई रूकुम शहीद मार्ग तथा अर्घघाँचीको पाणिनी गाउँपालिका 2 डुडखोलाको सालझण्डी ढोरपाटन सड़क खण्ड हिजोदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै मकवानपुरको थाहा नगरपालिका 8 स्यार्चे डाँडामा कान्ति लोकपथ अनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द भएको छ। काभ्रे प्लानचोक सिन्धुली जोड्ने खुरकोट नेपाल थोप कटुञ्जेबेसी बीपी राजमार्ग सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ 22 गतेदेखि गाड़ी चलाउन रोक लगाइएको छ। यसैगरी इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरूद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग संचालनमा ल्याएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढ़ीको जोखिम भएका सड़कमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रम आयोजन गरिएको छ। विक्रम सम्बत 1871 साल असार 29 गते तनहुको चुम्दिरगमामा भानुभक्तको जन्म भएको थियो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा उहाँलाई लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा प्रश्नोत्तर भक्तमाला रामगीता फुटकर रचना लगायत उहाँका कृति रहेका छन्। नेपाली जातीय एकता राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जोगाउन उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ सिक्किम भूटान बर्मा लगायत नेपाली भाषीहरू रहेका ठाउँमा समेत मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्ने सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढ़ाव र यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म यो चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिँदै आएको छ। बागलुङ जिल्लाको ढोरपाटन र पूर्वी रूकुमको तकसेरा सीधा सड़क सञ्जाल मार्फत जोड़िएपछि दुई जिल्ला बीचको आवाजावत सहज बनेको छ। गएको फागुन 16 गते बागलुङको निशेल ढोर हुँदै रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मनिष फर्से क्षेत्रमा सड़कको ट्र्याक जोड़िएसँगै ढोरपाटन तकसेरा सड़क सञ्चालनमा आएको हो। नेपालको एकमात्र शिकार आरक्ष्य रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सड़क निर्माण कार्य ढोरपाटन शिकार आरक्ष्य कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको छ। सड़क सञ्चालनमा आएपछि बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका स्थानीयलाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता तथा प्रभावकारी बनाउने उद्देश्य सहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिन्डेकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिन्डेकोको ठाउँमा कसलाई नियुक्त गर्ने भन्ने बारे भने अहिलेसम्म सार्वजनिक भएको छैन। को वर्ष मात्रै उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेको विश्लेषण भइरहेको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणका लागि सबै 6 फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक छनौट भएका छन्। छनौट भएका 6 मध्ये 3 प्रशिक्षक एभरेस्ट महिला भलिबल लीग सम्हालेका रहेका छन्। सगरमाथा स्म्यारर्सको जिम्मेवारीमा उत्सव खड्का, त्यसै गरी भरत यादवले मधेस वारियर्स, रूपेश कुमार विष्टले खप्तर फाङ्कन्सलाई प्रशिक्षण दिनेछन्। एनबीएलका बाँकी तीन टोली काठमाडौँ रेड्सलाई निपा बहादुर विके, त्यसै गरी अन्नपूर्ण स्पाइकर किङ्सलाई रमेश केसी र कर्णाली शिवराजलाई चन्द्रबहादुर कुवरले प्रशिक्षण दिने भएका छन्। फ्रेन्चाइजका प्रतिनिधिको उपस्थितिमा प्रशिक्षक बाँडफाँड गरिएको एनबीएलले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध। जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषिरहेका भारत, भूटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने। र नेपाल भलिबल लीगका लागि 6 जना प्रशिक्षक तय।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: नम्बर 068-420-001 420-003 98-576-2917 98-576-36567 98-451-20-736
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: निकट माते दिदी बहिनी, विकट माते दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: सामाजिक सञ्जालजी छ्यानली जाँचीमरी बुझीमरी ब्यानैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी तिमिलो खनयामो बिमारी छ्यानले खना दे खुल्दिब वेबसाइट हैना यूआरएल चेक लना आख्या घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शंख लैगी विषा बैंगरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगी तब क्या जोगिना
2: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
5: अध्यापन हुने विषयहरू
6: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा
6: सिटमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
4: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444-543-333
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको इसिजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: भडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 0674220227, 0674220227,
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511,
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
0: भडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम में चाहिने जानकारी
3: संचय कोष में दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नंबर,
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0161-552-493, 552-494, 582-778।
5: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दरनगरी कुष्माको बडगाउँमा खुल्यो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए1 सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मधुपानको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत, भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को सेट जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुष्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674202727, 0674202727, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुष्मा पर्वत, कुष्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी पोत, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाठीघरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुष्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918।
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुष्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: अनि कालो कागज केमा थियो? झिल्काई फेरि पर्सनल नम्बर ब्लक लैबे पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर भए अफिसरी आएर ब्लक लैर खर्खाई। अनि बैङ्गरी बैङ्गरी सर चाहिँ तली लगपर्दी चङ्गल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे दिने जानकारी तिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थुनी बेक्या सचेत तल परिम सतर्क तना ठगी तब्द क्या जोगी न
4: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिलाउ।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द म्याम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका दुई राङसीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक वृद्धाको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। जिल्ला प्रहरीकारले जाजरकोटका अनुसार हिजो साँझ करिब 7 बजे माथिबाट खसेको पहिरोले टहरा पुरिँदा 71 वर्षीय वृद्धा जसी कुमारी साईको मृत्यु भएको हो। घटनामा कुसे गाउँपालिका 5 दमदालाकी 35 वर्षीय सीता शाह थापा र उहाँकी 7 वर्षीय छोरी मेनुका थापा घाइते भएका छन्। स्थानीयले घाइते आमा छोरीको उद्धार गरेका छन्। उद्धार गरिएका सीता र मेनुका मृतक साईकी छोरी र नातिनी रहेको प्रहरीले बताएको छ। जाजरकोट भूकम्पपछि घर भत्किएपछि उनीहरू सरकारले निर्माण गरिदिएको अस्थायी टहरामा बस्दै आएका थिए। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी 5 कटियाबाट प्रहरीको टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरेको छ। यस्तै दोलखाको कालिन्चोक गाउँपालिका 1 क्याङपोलमा पहिरोमा परि 4 महिने शिशुको मृत्यु भएको छ। उनकी आमा गम्भीर घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गैराती करिब 9 बजे गएको पहिरोमा परि 4 महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी आमा 19 वर्षीय शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। भीमेश्वर नगरपालिका 1 सुप्पा माइतीबाट घर फर्किरहेको बेला सुनखानी साङबा सड़क खण्ड स्थित क्याङपोलमा पहिरोले सड़क अवरूद्ध भएकाले गाड़ीमा ओर्लिएर हिँड्ने क्रममा उनीहरू अर्को पहिरोमा परेको प्रहरीले बताएको छ। शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।
0: बागलुङमा घरको पर्खाल भत्कन्दा 1 बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका 2 सलामकोटमा घरको पर्खाल हिजो साँझ भत्किँदा च्यापिएर बडीगार गाउँपालिका 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभएको छ। पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तीबाङ प्रादेशिक अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ।
6: हेटौडाको कर्रा खोलामा आएको बाढ़ीले आज बिहान 12 चक्के ट्रक बगाएको छ। बिहान 7:45 हेटौडा 17 हटिया स्थित शिवम सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कलबर्टमा पानीको बाप बढ़दा बगाएको प्रहरीले बताएको छ। शिवममा ढुंगा अनलोड गरेर फर्कदै गरेको ना 7X765 नम्बरको 12 चक्की आइसर ट्रक चालक सहित बगाएको हो। चालक चितुवन रत्नगर 13 का 34 वर्षीय दीपक थिङ भने पौडिएर निस्कन सफल भएको प्रहरीले बताएको छ।
0: लिन्दे खोलामा हिजो साँझ पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो साँझदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजबाट पुनः विद्युत उत्पादन शुरू गरिने उहाँले जानकारी दिनुभयो। गत वर्ष असार 24 गते लिन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँध सहित विभिन्न संरचनामा क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुननिर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरूङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो। रसुवागढ़ी हाइड्रो पावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। भुटेकुसी नदीमा पनि पानीको बहाव बन्न थालेपछि रसुवागढ़ी भन्सार यार्डमा रहेका मालवाहक सवारी साधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार हिजो साँझ आएको हल्का बाढ़ीले मैलुङ सड़क बाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन। मैलुङ सड़क खण्ड जोखिममा परेकोले केरूङ आवतजावत गर्ने सवारी साधनलाई पेत्रावती कालिका स्थान धुन्चे सेप्रुबेसे हुँदै रसुवागढ़ी पुग्ने साविकको सड़क प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
6: जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने पूर्वानुमान गरेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, प्लाञ्चोक र अन्य आसपासका जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको विभागका बाढ़ीविद विनोद पराजुलीले बताउनुभयो। यस्तै पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवा, सभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहु, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्लामा साना नदीमा बाढ़ी आउने जोखिम छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य भूभागमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
0: गणेश नेपालीले आत्मदाह गरेको घटनामा उनको परिवारले प्रहरीमा जाहेरी दिएको छ। नेपालीको परिवार जाहेरी दिन भन्दै प्रहरी वृत्त कालीमाटी पुगेको थियो। ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो। भट्टराईका अनुसार कानूनी प्रक्रिया शुरू गरिएको छ। नेपालीको सब पोस्टमार्टम गर्नेदेखि कसैमाथि मुद्दा चलाउने अवस्था देखिए सोही अनुसार अघि बढ़ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार पीड़ित परिवारले कसैको नाम किटान गरेर जाहेरी दिएको छैन। हिजो मात्र नेपालीको परिवार र प्रशासनबीच नौबुधी सहमति भएको थियो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग परिसर अगाडि मोटरसाइकलमा नगर प्रहरीले हुइलक गरेको विषयमा विवाद भएपछि पेट्रोल छर्किएर आत्मदाह गरेका नेपालीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। तीनजना महानगर प्रहरीलाई सोधपूछको लागि नियन्त्रणमा लिएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ।
6: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
6: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। जेएनजी अभियन्ता माजिद अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गर्नुभएको छ। काठमाडौँको महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचाररत अन्सारीले आज सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गर्नुभएको हो। किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा पुगेका अन्सारीलाई प्रहरीले गत शनिबार कुटपिट गरी नियन्त्रणमा लिएको थियो। प्रहरीको कुटपिटबाट घाइते भएका उहाँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अन्सारीले आफूलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म कुनै जानकारी नदिएको, पक्राउ पर्ची पनि नदेखाइएको तथा पक्राउको कानूनी हैसियतबारे कुनै स्पष्टता नरहेको दावी गर्नुभएको छ। अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गर्नुभएको छ। अस्पतालमा उपचार गराइरहेका उहाँलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको अन्य जेएनजी अभियन्ताहरूले बताएका छन्। गैर कानूनी रूपमा पक्राउ गरी अन्सारीलाई दवाब दिएको सूचनापछि अहिले मानवाधिकार आयोगको टोली अस्पताल जाने तयारीमा छ।
6: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकालाई सहयोग गरी खाड़ी मुलुकहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी आक्रमण बढ़िरहेका बेला इरानमाथि हुने कुनै पनि आक्रमणमा सहयोगी बनेमा खाड़ी मुलुकलाई निशाना बनाउने चेतावनी इरानले दिएको हो। बीबीसी फारसीका अनुसार अमेरिकाका तर्फबाट भएका हालैका आक्रमणहरूपछि इरानको विदेश मन्त्रालयले आज यस्तो चेतावनी जारी गरेको छ। विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कुनै पनि आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अखडा प्रयोग गर्न नदिनु नदिन छिमेकी देशहरूको जिम्मेवारी भएको स्मरण पनि गराएको छ। इरानले आफ्नो विरूद्धको आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने हरेक ठाउँलाई उसको सेनाले जवाबी कार्यवाहीमा निशाना बनाउने बताएको छ। इरानको सरकारी संचार माध्यममा जारी विज्ञप्तिमा विदेश मन्त्रालयले युद्ध विराम सम्झौतामा हस्ताक्षर भएको अहिले 25 दिनमा अमेरिकाले खुला रूपमा सम्झौताका लगभग सबै प्रावधानको उल्लंघन गरेको उल्लेख गरेको छ। अमेरिकाले इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान विभागका भवन र अन्य सरकारी सुविधालाई निशाना बनाएर आक्रमण गरिरहेको विदेश मन्त्रालयले दावी गरेको छ। मन्त्रालयले यसलाई गम्भीर युद्ध अपराध भनेको छ।
0: थाइल्याण्डको एक लोकप्रिय पबमा आगलागी हुँदा 27 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले आगलागी भएको घटनास्थलबाटै टेलिभिजन मार्फत सम्बोधन गर्दै 27 जनाको मृत्यु भएको र घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाएको जानकारी दिनुभएको छ। पबमा प्रस्तुति दिएका एक संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री अनुतिनले बिजुली बन्द हुनु अघि मंच नजिकैबाट सर्किट ब्रेकरबाट धुवा निस्किएको, त्यसपछि ठूलो विस्फोटको आवाज सुनिएको र धेरैजसो पीड़ितहरू पबको पछाडि भागमा रहेको शौचालयमा भेटिएको उल्लेख गर्नुभएको छ।
6: अब खेल समाचार। इटालियन स्टार टेनिस खेलाड़ी जेनिक सिनरले लगातार दोस्रो पटक विम्बल्डन टेनिस उपाधि जितेका छन्। गैराती सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जर्मनीका अलेक्जाण्डर ज्वेरेभको कड़ा चुनौतीलाई पछ्याउँदै विश्व नम्बर एक सिनरले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका हुन्। 3 घण्टा 46 मिनटसम्म चलेको 5 सेटको रोमाञ्चक भिडन्तमा सिनरले ज्वेरेभलाई पराजित गरे। यसअघि फ्रेन्च ओपनमा ग्रान्ड स्लाम उपाधि जितेर उच्च मनोबलमा रहेका नम्बर दुई वरियताका ज्वेरेभले खेलमा आक्रमक शुरूआत गरेका थिए। खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ कुनै पनि खेलाड़ीले एकअर्काको सर्भिस ब्रेक गर्न सकेका थिएनन्। अन्तत टाई ब्रेकरमा ज्वेरेभले बाजी मार्दै पहिलो सेट आफ्नो नाम गरे, तर सिनरले दोस्रो सेटको टाई ब्रेकरमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई एक एकको बराबरीमा ल्याए। त्यसपछिका तेस्रो र चौथो सेटमा पनि सिनरले आफ्नो स्वाभाविक र आक्रामक बेसलाइन खेल प्रदर्शन गर्दै ज्वेरेभको रक्षा पंक्तिलाई ध्वस्त पारे र उपाधिमाथि कब्जा जमाए। यो जीतसँगै सिनर र ज्वेरेभ बीचको भेटमा सिनरको रेकर्ड अझ बलियो बनेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अविरल वर्षाले निम्त्याएका घटनामा विभिन्न ठाउँमा 3 जनाको मृत्यु। हेटौँडाको कर्रा खोलामा आएको बाढ़ीले 12 चक्के ट्रक बग्यो।
6: लेन्दे खोलाको सतह बढ़ेपछि रसुवागढ़ी जलविद्युतको उत्पादन बन्द। आगामी 3 दिन देशका विभिन्न नदीमा आकस्मिक बाढ़ीको जोखिम।
0: आत्मदाह गरेका गणेश नेपालीको परिवारले प्रहरीमा दियो जाहेरी। सोधपूछको लागि नियन्त्रणमा लिएका महानगर प्रहरी भने रिहा।
6: अमेरिकालाई सहयोग गरे खाड़ी मुलुकलाई निशाना बनाउने इरानको चेतावनी। थाइल्याण्डको एक पबमा आगलागी हुँदा 27 जनाको मृत्यु।
0: र इटालीका सिनरलाई लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि।
6: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com

आफै लेख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: बर्बाते भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
3: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494-582-778

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुखुरा

चिस्सिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैलाई खुसी मिल्छ झैँ लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

बसाउने सकिन। हेर न, यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: आगामी विश्वकपमा टोलीको संख्या 64 पुर्याउने फिफाको संकेत।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दैन। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिर बैङ्क। मेरो बाबादेखि मेरो छोरी साथी सबैलाई सरेको मेरो जस्तै बैङ्क।
2: तपाईँको नबिर बैङ्कमा खाता छ कि छैन त?

0: 2026 कम्पोजर में सीधी टीवी ले लाए को था स्वीप प्लस स्वीप अस्तर को वारंटी साथ में 36,000 समय को कैशबैक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भाई पूछा वर्ल्ड कप टू वर्ल्ड कप सीधी टीवी खेल संगे भरोसा संगे
1: यो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मनसून जन्य विपदका घटना सम्बन्धी खबरबाट अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको छ कालीकोटको सामे त्रिवेणी गाउँपालिकामा पहिरोले अन्न बेच्ने घटना पुग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ मृत्यु हुनेमा 46 वर्षका मन्दिर साउद र 76 वर्षका लाल बहादुर साउद हुनुहुन्छ यस्तै जाजरकोटको भेरी नगरपालिकामा टहरामाथि पहिरो खस्दा 60 वर्षकी जयशीला शाह र दोलखाको कालिमचोकमा पहिरोले कुरिएर 4 महिनाकी शिशु एलिना थामीको ज्यान गएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा मात्रै देशका विभिन्न ठाउँमा भएका विपदका घटनामा 7 जनाको मृत्यु भएको छ
4: लगातारको वर्षाले देशका मुख्य सड़क खण्डहरू अवरूद्ध भएका छन् कर्णाली राजमार्गको कालीकोट स्थित गगनी खोलामा लेदो सहितको पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको छ कास्कीको मोती खोलामा आएको बाढ़ीले पक्की सड़क बगाएपछि पर्यटकीय क्षेत्र घान्द्रुक घुम्न गएका करिब 300 पर्यटक अलपत्र परेका छन् बाढ़ी र पहिरोको उच्च जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा काठमाडौँ जोड्ने कुलेखानी सड़क र कान्ति लोकपथमा साँझदेखि सवारी चलाउन रोक लगाएको छ मुगलिन नारायणगढ़ सड़क खण्डमा पनि सवारी साधन चलिरहेको भए पनि सड़क डिभिजन कार्यालय भक्तपुरले पहिरोको जोखिम रहेकाले बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकिएका बेपी राजमार्गका सवारी साधन पुनः सुचारू भएका छन् कालीगण्डकी करिडोर 8 घण्टापछि खुलेको छ काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले लगातार वर्षा भइरहेको छ मनसूनी वायु सक्रिय भएकाले आज राति पनि कोशी बागमती गण्डकी प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
3: नेपालमा ज्वलनका बिरामीको संख्या बढ़दै गएपछि सरकारले साथै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापना गर्ने भएको छ प्रधानमन्त्री बालेन्द्र शाहले आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सिंहदरबारमा छलफल गर्दै यो काम तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ सरकारी तथ्याङ्क अनुसार अहिले देशभर 37,438 जना ज्वलनका बिरामी छन् बिरामीको संख्या धेरै भए पनि नेपालमा यसको उपचार गर्ने विशेषज्ञ डाक्टर भने 13 मात्रै रहेका छन् छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकारी अस्पतालमा रहेका वन वार्डहरूलाई थप बलियो बनाउन र अस्पतालहरूबीच सहकार्य गर्न जोड़ दिनुभएको छ
4: सम्पत्ति छानबिन आयोगले राजनैतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रियालाई निरन्तरता दिने भएको छ आयोगले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीको हकमा रोक लगाए पनि अन्य व्यक्तिको हकमा काम जारी रहने स्पष्ट पारेको हो अदालतले गत शुक्रबार न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट आदेश दिँदै पहलवाला तथा पूर्व न्यायाधीश सैनिक अधिकारी र केही निश्चित संवैधानिक पदाधिकारीलाई तत्काल सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न भनेको छ यो आदेशको प्रति आजै आयोगको कार्यालयमा पुगेको हो सर्वोच्चले यो मुद्दालाई पूर्ण इजलासमा पठाउन र 15 दिनभित्रै सुनवाई गर्न समेत भनेको छ पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म अदालतले तोकेका व्यक्तिहरू बाहेक आम राजनैतिक नेतृत्व र प्रशासनिक कर्मचारीको हकमा भने छानबिन कार्य नरोकिने आयोगले जनाएको छ
3: सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना र सामाजिक सुरक्षाका लागि ल्याएको विशेष प्याकेज एक हप्ताभित्रै लागू गर्न निर्देशन दिएको छ गृहमन्त्री सुधन गुरूङले आज सबै मन्त्रालयहरूलाई उक्त प्याकेज 7 दिनभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको हो लामो गृह कार्यपछि मन्त्रालयहरूलाई यी कामहरू तुरन्त अघि बढ़ाउन भनिएको छ मन्त्री परिषद कार्यालयबाट स्वीकृत यस कार्यक्रम अन्तर्गत पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्षभित्र जेएनजी स्मारक निर्माणका लागि ठाउँ तोक्नेछ त्यस्तै विद्यालयको पाठ्य पुस्तकमा नेपालको सुशासन र भ्रष्टाचार विरूद्धको यो आन्दोलनलाई समेटिनेछ यो प्याकेज लागू भएपछि घाइतेहरूले निशुल्क औषध उपचार स्नातक तहसम्म निशुल्क शिक्षा बिना धितो 15 लाख रूपियाँसम्मको सहुलियतपूर्ण ऋण तथा यातायातमा 50% छूट जस्ता सुविधाहरू पाउने गृह मन्त्रालयले जनाएको छ।
5: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको मूल्यांकन प्रणालीलाई कामको नतिजामा आधारित बनाउन भनेको छ। मन्त्रालयले आज सबै मन्त्रालय आयोग प्रदेश र स्थानीय तहलाई परिपत्र पठाउँदै नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न भनेको हो। राम्रो काम गर्ने र खराब काम गर्ने कर्मचारीलाई एउटै व्यवहार गर्ने प्रवृत्ति रोक्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ। नयाँ नियम अनुसार अब प्रत्येक कार्यालयले कर्मचारीको पद अनुसार नाप्न मिल्ने मुख्य कामको सूचक तय गर्नुपर्नेछ। न्यूनतम कार्यालय प्रमुख समका कर्मचारीले सुपरिवेक्षकसँग कार्य सम्पादन संस्था गर्नुपर्ने व्यवस्था गरिएको हो।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। सिंहदरबारमा आज संचारकर्मीहरूसँग कुरा गर्दै कंग्रेस संसदीय दलका नेता विष्णुराजा आङदेम्बेले सभामुखले आफ्नो पदीय जिम्मेवारी बुझ्न आवश्यक रहेको बताउनुभयो। संसदमा विपक्षी दलहरूले विरोध जनाउँदा सबै दलका प्रतिनिधिले आफ्नो धारणा राख्न पाउनुपर्नेमा सभामुखले अवरोध पुर्याउन खोजेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो। नेता आङदेम्बेले सभामुख कुनै दल विशेषको नभई सिंगो सदनको साझा व्यक्ति हुनुपर्नेमा जोड़ दिनुभएको छ। सत्तापक्षबाट संसदमा बारम्बार विवादित कुराहरू आउँदा पनि प्रतिपक्षले सदन चलाउन सहयोग गरिरहेको भन्दै उहाँले यसलाई कमजोरी नलिन चेतावनी दिनुभए। सरकारले विपक्षी दलहरूसँग आवश्यक समन्वय नगरेकै कारण संसद चलाउन समस्या भइरहेको कंग्रेसको भनाइ छ।
5: संसदको अर्थ समितिले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार तथा अध्यागमन कार्यालयको अनुगमन गरेको छ। समितिले विमानस्थलमा यात्रुहरूले पाउने सेवा, राजस्व प्रशासन र त्यहाँ चलिरहेका पसलहरूको अवस्थाबारे जानकारी लिन अनुगमन गरेको हो। अनुगमनका क्रममा विमानस्थलभित्रका क्याफे र पसलमा सामानको मूल्य असाध्य महँगो रहेको र कतिपयले बिल समेत नदिने गरेको पाइएको छ। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले यात्रु र विदेशी पर्यटकले भोग्दै आएका समस्यालाई सजिलो बनाउनु पर्ने देखिएको बताइएको छ। अनुगमनमा सहभागी सांसदहरूले बढ़ी मूल्य लिने पसललाई सचेत गराइएको र विमानस्थलको अव्यवहारिक प्रणाली सुधार्न सरकारसँग पहल गरिने जानकारी दिनुभएको छ।
3: नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमकी तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्याल आफ्नो पदमा फर्कनु भएको छ। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि संचार तथा सूचना प्रविधि मन्त्रालयले उहाँको निलम्बन फकुवा गर्दै पुनर्वहाली गर्ने निर्णय गरेको हो। पद सम्हालेपछि आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कुनै पनि डर वा दबावमा नपरे संस्था र देशको हितमा इमानदारीपूर्वक काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ।
5: काठमाडौँ जिल्ला अदालतमा भोलि असार 30 गतेदेखि साउन 6 गतेसम्म नयाँ मुद्दा दर्ता गर्ने काम रोकिने भएको छ। अदालतले आज सूचना निकाल्दै भोलिदेखि साउन 6 गतेसम्मका लागि नयाँ मुद्दा दर्ता बन्द रहने जानकारी दिएको हो। अदालतका अनुसार यो अवधिमा नयाँ आर्थिक वर्षको वार्षिक कार्ययोजना बनाउने, गएको वर्षको वार्षिक प्रतिवेदन तयार पार्ने र नयाँ दर्ता किताब दायरी सार्ने जस्ता प्रशासनिक काम गर्नुपर्ने भएकाले मुद्दा दर्ता रोकिएको हो। तर हद म्याद सकिन लागेका जरूरी मुद्दाहरू भने यो अवधिमा पनि दर्ता हुनेछन्। साउन 7 गतिदेखि नै पहिले जस्तै नियमित रूपमा मुद्दाहरू दर्ता गरिने अदालत प्रशासनले जनाएको छ।
3: काठमाडौँको विभिन्न संचार गृह र नेपाली कंग्रेसका सभापति गगन थापाको निवास अगाडि एकै दिन शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएपछि त्यसको उद्देश्य र पृष्ठभूमिमाथि प्रश्न उठेको छ। आज बिहानैदेखि तीनकुने स्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरको अनलाइन खबर, मध्य बानेश्वरको हिमालय टेलिभिजन, अनाम नगरको भाटभटेनी र कंग्रेस सभापति गगन थापाको रातोपुल स्थित निवास अगाडि यसरी गाड़ीहरू बेवारिश छाड़िएका हुन्। घटनापछि नेपाल पत्रकार महासंघको टोलीले स्थलगत निरीक्षण गरेको छ। महासंघका पदाधिकारीहरूले प्रहरी अगाडि घण्टौंसम्म गाड़ी नहटाइनुले यसमा राज्यकै मिलेमत वा संरक्षण रहेको आशंका व्यक्त गरेका छन्। महासंघले प्रेस स्वतन्त्रतामाथि भौतिक हमला भएको भन्दै तत्काल छानबिन र संचारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। कंग्रेस सभापति थापाको निवास अगाडि बाटो छेक्ने गरी राखिएको गाड़ी धनीको विवरण खोज्दा यातायात व्यवस्था विभागले सहयोग नगरेको थापाको सचिवालयले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारितामाथि दबाव दिने यस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Esoy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँचवटा सहकारीका साना बचतकर्ताको पैसा फिर्ता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय अनुसार भोलि मंगलबारदेखि बचत रकम फिर्ता गर्न लागि हो. जावलाखेलमा हुने एक कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाले यो कार्यको शुरूआत गर्नुहुनेछ. पहिलो चरणमा सिभिल, दर्शन, सुमेरु, नेशनल, नमो बुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई प्राथमिकता दिइएको छ.
3: यता भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गा विहीन सुकुम्बासी परिवारलाई लालफुर्सा दिएको छ. समितिका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्ध शान्ति गाउँपालिका चारका भूमिहीन परिवारलाई लालफुर्सा दिएको हो. सरकारले यही असार 18 गते बर्दियाको बढैयाताल गाउँपालिकाबाट यो अभियान शुरू गरेको थियो.
2: मिटर ब्याजीहरूबाट भएको अन्याय विरूद्ध न्याय माग्दै जनकपुरबाट शुरू भएको पीड़ितहरूको पैदल यात्रा आज रौतहटको चन्द्रनिगापुर आइपुगेको छ. गत असार 25 गतेदेखि शुरू भएको यो नयाँ मार्च पाँचौं दिनमा प्रवेश गरेको छ. लगातारको जारीमा रोज्दै र भिज्दै पीड़ितहरू काठमाण्डुतर्फ अगाडि बढ़िरहेका छन्. जिल्ला प्रहरी प्रमुख सीताराम रिजाल सहितको टोलीले झरी र बाटोमा आउन सक्ने बाढ़ीका पैह्रोको जोखिमलाई ध्यान दिँदै मौसम सुधार भएपछि मात्र यात्रा अगाडि बढ़ाउन आग्रह गरेको थियो. तर आन्दोलनकारीहरूले प्रहरीको यो कुरा स्वीकार गरेनन्. मिटर ब्याजीले दिएको दुःख र घर बाहर विहीन बनाएको पीड़ा काम पानी भन्दा ठूलो भएको भन्दै उनीहरू अगाडि बढ़िरहेका छन्. सरकारको ध्यान तान्नका लागि खाली खुट्टा र सप्पलकै भरमा पीड़ितहरू दैनिक 20 किलोमिटर हिँडिरहेका छन्.
3: काठमाण्डु उपत्यकाभित्र सार्वजनिक बसमा हुने पाकेटमारी रोक्न प्रहरीले सादा पोशाकमा टोली परिचालन गरेको छ. काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाण्डु, भक्तपुर र ललितपुरका विभिन्न रूटहरूमा पाकेटमार समात्ने विशेष अभियान शुरू गरेको हो. बसमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी पाकेटमारी हुने गरेको जनगुनासो र सूचनाका आधारमा प्रहरीले यो कदम चालिएको जनाएको छ. कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भक्तपुर, थानकोट, किर्तिपुर, हरिसुदी र चक्रपथ गुड्ने सार्वजनिक गाड़ीहरूमा सादा पोशाक प्रहरी खटिएका छन्. यो विश्व सुरक्षा अभियान आगामी 10 दिनसम्म चल्ने प्रहरीले जनाएको छ.
2: दाङको घोराई उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि मोबिल खनाएर दुर्व्यवहार गर्ने वडा सदस्यलाई पक्राउ गरिएको छ. पक्राउ पर्नेमा घोराई उपमहानगरपालिका 15 वडा सदस्य लेखनाथ बुढाथोकी हुनुहुन्छन्. बुढाथोकीले शनिबार विद्यालय व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै भरतपुर स्थित पद्मोदय पब्लिक नमूना माविको गेट नजिकै मोटरसाइकलमा जाँदै गरेका शिक्षा अधिकृत बोहरालाई मोबिल खनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो.
3: नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने बाढ़ी तथा डुबानको जोखिम सामना गर्ने तयारीका लागि दुवै देशका सुरक्षाकर्मीले संयुक्त अभ्यास गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका र भारतको बिहार स्थित तिलावे खोलामा आज यो कृत्रिम अभ्यास गरेका हुन्. अभ्यासमा नेपालका तर्फबाट सशस्त्र प्रहरी नायब परीक्षक गोविन्द बहादुर केसी र भारतका तर्फबाट सहायक कमाण्डेन्ट संगम सिंह रावतको नेतृत्वमा टोलीहरू सहभागी थिए. बाढ़ी र डुबानमा परेका नागरिकको सुरक्षित उद्धार कसरी गर्ने र दुई देशका सुरक्षा निकायबीच कसरी समन्वय गर्ने भन्ने कुरा अभ्यासमा देखाइएको थियो. हामीसँग खबर अझै पनि बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
4: वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ. वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी, खेल सँगै भरोसा सँगै.

0: अब विदेश पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: 닮아서 불렀잖아 Back's bonus bomb भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर बाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2082 राशिका लागि विनियोजन गरेको बजेट मध्ये 12.5 अर्ब रूपियाँ खर्च गर्न सकेको छैन बजेट प्रदेश सरकारले चालू वर्षका लागि कुल 33 अर्ब 43 करोड़ रूपियाँ बजेट ल्याएकोमा जम्मा 62% मात्र खर्च भएको हो बाँकी 38% बजेट खर्च हुन नसके फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ कार्यालयका अनुसार सरकारले 20.83 अर्ब रूपियाँ खर्च गरेको छ
3: कोशी प्रदेश सरकारले गएको आर्थिक वर्ष 82-83 कुल 26.25 करोड़ 25 लाख रूपियाँ बजेट खर्च गरेको छ प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले सार्वजनिक गरेको विवरण अनुसार यो कुल विनियोजित बजेटको तुलनामा कम खर्च हो प्रदेश सरकारले शुरूआतमा 26.09 अर्ब रूपियाँको बजेट ल्याएको भए पनि खर्च र आमदानीको अवस्था हेरेपछि मात्रै त्यसलाई घटाउँदै 32.45 अर्बमा झारेको थियो
2: शेयर कारोबार मापक नेप्से परिसूचक आज 30.60 अंकले घटेको छ यो गिरावटसँगै नेप्से 25.70 अंकमा सीमित भएको छ जुन गत मंगिर 4 गते यताकै सबैभन्दा तल्लो बिन्दु हो बजेट र मौद्रिक नीति सार्वजनिक भएपछि शेयर बजार लगातार ओह्रालो लागिरहेको छ बजार घटे पनि आज खरिद बिक्री रकममा भने वृद्धि भएको छ दिनभर 7.46 अर्ब रूपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ यो वैशाख 9 गते पछिको सबैभन्दा उच्च कारोबार हो आज बजारमा व्यापार जलविद्युत होटल तथा पर्यटन लगायतका सबै समूहगत सूचकहरू घटेका छन्
3: अब विदेशका खबर भारतको पुणे शहरमा फोहोरको थुप्रो खस्दा 9 जना कामदारको ज्यान गएको छ लगातारको भारी वर्षाका कारण एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्र नजिक रहेको फोहोर विसर्जन स्थल भत्किँदा उक्त दुर्घटना भएको हो हजारौं टन फोहोरले केन्द्रको प्रशासनिक भवनलाई पुर्दा त्यहाँ कार्यरत 23 जना मानिस फँसेका थिए फँसेका मध्ये 14 जनालाई जीवितै बाहिर निकालेको छ भने 9 जनाको शव फेला परेको हो
2: अमेरिकी सेनेटर लिन्जे ग्राहमको अचानक मृत्यु भएपछि रानी संचार माध्यमहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहोलाई लक्षित गर्दै कड़ा चेतावनी दिएका छन् इरानी पत्रिकाहरूले ट्रम्प र नेतन्याहोको तस्विर छाड्दै आकस्मिक मृत्युका लागि तयार हुन चेतावनी दिएपछि दुई पक्षबीचको राजनैतिक तनाव अझ बढ़ेको छ संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ भने पाकिस्तान कतार र इजिप्ट लगायतका देशहरूले वार्ता गराउन मध्यस्थता गरिरहेका छन् यता विश्व व्यापार र तेल आपूर्तिका लागि निकै महत्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज समुद्री मार्गको नियन्त्रण लिएर अमेरिका र इरान आम्ने सामने भएका छन् अमेरिकी सेनाले इरानका हवाई प्रतिरक्षा प्रणाली राडर केन्द्र र ड्रोन भण्डार सहित दर्जनौ सैन्य अखडामा ठूलो आक्रमण गरेको जनाएको छ
3: अब खेल खबर जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा सोचे जस्तो नतिजा ल्याउन नसकेपछि विभिन्न 13 देशका मुख्य प्रशिक्षकहरू टोलीबाट अलगिएका छन् प्रतियोगिताबाट बाहिरेसँगै सेनेगल र ट्युनिसियाका प्रशिक्षकलाई त्यहाँका फुटबल संघले बर्खास्त गरेका छन् भने सहआयोजक मेक्सिकोका प्रशिक्षकले आपसी सहमतिमा पद छाडेका छन् जर्मनी नेदरल्याण्ड्स पोर्चुगल उरुग्वे र क्रोएसिया सहित 10 देशका प्रशिक्षकले खराब प्रदर्शनको जिम्मेवारी लिँदै आफै राजीनामा दिइसकेका छन्
2: को सर्वोच्च निकाय फिफाले सन् 2023 विश्वकपमा सहभागी टोलीको संख्या 48 बढ़ाएर 64 पुर्याउनेबारे छलफल शुरू गर्ने भएको छ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साना देशहरूलाई पनि विश्वकप खेल्ने अवसर दिन र फुटबलको विकासका लागि टोलीको संख्या थप गर्ने विषयमा अध्ययन भइरहेको बताएका छन् हाल अमेरिका क्यानेडा र मेक्सिकोमा भइरहेको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन् जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक
3: अविरल वर्षाले जनजीवन प्रभावित, पहिरोमा परेर चार जनाको मृत्यु, मुख्य सड़क खण्डहरू अवरूद्ध, देशभर 37,000 भन्दा बढ़ी जलनका बिरामी, डाक्टर भने 13 जना मात्रै, सातै प्रदेशमा सुविधा सम्पन्न बर्न सेन्टर खोल्न प्रधानमन्त्रीको निर्देश।
2: विशिष्ट पदाधिकारी बाहेक अरूको सम्पत्ति छानबिन जारी रहने, सर्वोच्चको आदेशपछि आयोगको थप स्पष्टीकरण, जेनजी सहित परिवार र घाइते सम्बन्धी विशेष प्याकेज एक साताभित्र कार्यान्वयनमा आउने,
3: निजामती कर्मचारीको मूल्यांकन अब कामको नतिजाका आधारमा त्रिभुवन विमानस्थलमा संसदीय समितिको स्थलगत अनुगमन, टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाड़ीको पुनबहाली, पकेज मार्च समाप्त उपत्यकामा सादा पोशाकका प्रहरी परिचालन,
2: भारतमा फोहोर विसर्जन स्थल भत्किँदा 9 मजदूरको ज्यान गयो, ट्रम्प र नेतन्याहुको जुनसुकै बेला पनि मृत्यु हुन सक्ने इरानको चेतावनी, हर्मजको नियन्त्रणलाई लिएर सैन्य द्वन्द्व बढ़दो,
3: र विश्वकपमा खराब प्रदर्शनपछि 13 देशका फुटबल प्रशिक्षक बाहिरी, कसैलाई बर्खास्ती त कसैको राजीनामा, आगामी विश्वकपमा टोलीको संख्या 64 पुर्याउने फिफाको संकेत।
2: हौस् त यसका साथै नेपाली खबर अहिलेलाई यति नै। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: Radio NRN
1: 99.1. ए लौ न लौ लौ चटाइन पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी

Radio NRM 99.1 समय को ख्याल राखौं 7 बज्यो नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो साँझ पख

0: ठूला नदीमा चाहिँ बहाव बढिसकेको लेभल बढेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ्न सक्ने हुनाले चाहिँ सतर्क हुन आह्वान गरेका छौं।
1: साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी, बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणको आग्रह, शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग,
0: राज्य सत्तामै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
1: एमाले उपाध्यक्ष पौडेललाई थप 3 थान अनुमति, इलाममा सड़क भासिदा, 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद, ललितपुर महानगरले करमा विशेष छूट घोषणा,
2: यसै महिला दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
1: र बैंककको एक रेस्टुराँमा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथिको विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
4: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्ने त्रिवेणी गाउँपालिका 6 स्थित बुहारीपाटामा पानीघट्टा पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 वर्षीय जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
5: हिजो र आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 थियो भने आज थप 29 गते चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 मृत्यु भएको छ भने 2 घाइते हुनुभएको छ। त्यस गरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो एक दुई स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रूमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
4: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो, 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको ढोरपाट नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरले जनाएको छ। कास्कीमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल बिरेढाँटी गान्द्रुक सड़क बगाएपछि गान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सड़क मरमत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलडाँडामा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासनले जनाएको छ। यस्तै रसुवाको लेन्दी खुलामा लेदो सहितको बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरुङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढ़ेपछि रसुवागढ़ी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा दुई दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमबाट

0: मुगलिन सड़क खण्ड महासड़क अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लाञ्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाण्डौ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खोलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सत्तरी भोजपुर शंखुवासभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु मकुमानपुर बारा पर्सा रौतहट चितवन काठमाण्डौ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ीविज्ञ सौहार्द जोशीले भन्नुभयो,
1: खोलाहरूमा चाहिँ बहाव धेरै बढ़ेर चाहिँ अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश तथा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा चाहिँ सतर्क हुन आह्वान गरेका छौँ। यसै गरी हाम्रो
0: काठमाण्डुका प्रमुख संचार गृह र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोड़िएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएनसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
2: प्रमुख संचार माध्यमहरूको बीचमा चाहिँ शंकास्पद हिसाबले चाहिँ गाड़ीहरू टेस्याएर आतंकित बनाउने, मीडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मीडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लोचोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ। यसले चाहिँ राज्य सत्तामै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मीडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु, सूचनाको हकको कुरा गर्नु, संचारको हकको कुरा गर्नु, यो सबै चिजहरू मानकहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
0: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै उद्देश्यले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश दास सुवेदीले गाड़ीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएनसँग बताउनुभयो।
3: पार्किङ गरेर छोडिएको पाँचवटा गाड़ीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाड़ीको धनी वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौं।
0: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाइ, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाणसहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेसरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना चेतावना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्याङ्कन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख श्री बाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइराला कुइजालासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंककको क्लोकप्रिय चातुचक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तितै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समेटेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराति फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराति पाउने 1 बजे हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सि 31 गते बुधबार मध्यराति पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकामा हुनेछ।
4: शंकास्पद गाड़ी पार्किङपछि सुरक्षा चुनौतीको बहस।
5: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
4: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग रिपोर्टसँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो।
8: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
7: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाण्डुका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
7: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भाटभटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा विवादिसी अवस्थामा सवारी साधन छोडिएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। कांग्रेस महामन्त्री गुरु घिमिरे,
5: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो र यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्साइयो, राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
7: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तौलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
9: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य दबावदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
7: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
10: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ, यो अरूले त्यस्तो गर्दैन। यसमा जे भइराखेका छ सबै सुनियोजित ढङ्गबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
7: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको रासपाको ठहर छ। रासपाका नेता गणेश पराजुलीले भन्नुभयो,
11: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छँदैछ त। कानून छँदैछ नि, कानूनी राज्यमा सधैँ कानून माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन।
7: लोकतन्त्रमा बोल्न पाउने, विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ, तर कुनै परियोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खा विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
12: पोषेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं होइन।
4: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
15: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
16: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
17: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
19: महिलाको श्रम अधिकार र सम्मानको आवाज
20: कार्यक्रम साझा आवाज
17: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
21: महिला किसानका संघर्ष सपना र सफलताका कथा
22: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर भनेको छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
17: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
18: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
19: पसिनाको सम्मान समानताको अभियान
20: कार्यक्रम साझा आवाज
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वर्खा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन् स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाश चन्दले सल्यानको वागचोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नु भएको छ
24: हाम्रो आफै इक्विपमेन्टहरू छन् सबबाट यो विपदको हकमा तपाईँको बाढ़ी पहिरोले बाटोहरू रोक्ने होइन बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौं गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि 1 घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौं काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ
25: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन
24: अब यसमा तपाईँको 2 हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ जोखिम ओडाहरू तोकेका छौँ होइन जस्तै शारदाको करिडोर होइन यो बाढी पहिरो खोलाको कुरा छ यसमा पनि हामीले के तोकेका छौँ सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तारजालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नआओस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
25: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
24: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ, होइन यहाँ तपाईँको झन्डै 65 जना जनप्रतिनिधिहरू हुनुहुन्छ, होइन उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्डै यही नगरपालिकाभित्र 59 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त। अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले, कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
25: जसो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा वर्षा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन? मेरो
24: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सीडीओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोविडका कारणले एउटा थिलो थिलो परेको यो बागचौर नगरपालिका झन्डै हामी कहाँ कोविडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो, होइन उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्डै झन्डै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौँ र कसरी सहज बनाउन सकिन्छ होइन कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
0: 24 घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाण्डु सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरूसहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। इलाममा सड़क भाँचिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंकको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।

0: आवाज विहीनको आवाज
1: सान्नी त्रिवेणी गाउँपालिका छ काफ्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। आज दिउँसो 1:30 बजे पिठो पिस्न घट्टमा गएका बेला पहिरोले पुरिएर धामी गाउँका 46 वर्षीय मन्दिर साउद र 76 वर्षीय लाल बहादुर साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हिम बहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार घटना भएको स्थान प्रहरी चौकी मेहलमुडीबाट 10 किलोमिटर टाढा रहेको जनाइएको छ।
2: अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज साँझ 6 बजेसम्म काठमाडौँ उपत्यका कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका धेरै सड़क पूर्ण वा आंशिक रूपमा अवरूद्ध छन्। ललितपुरको कान्ति लोकपथ 5 थरको मध्यपहाड़ी लोकमार्ग कास्कीको पोखरा ताङतिङ सड़क अर्घाखाँसीको सालझण्डी ढोरपाटन सड़क गुल्मीको मदरमण्डारी राजमार्ग र कालीकोटको करिडोर तथा हुम्ला र कालीकोटका कर्णाली करिडोर र कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द छन्। भोजपुरको मध्यपहाड़ी लोकमार्ग इलामको मेची राजमार्ग सिन्धुपाल्चोकको अरणीको राजमार्ग र कास्कीको नयाँ पुल घान्द्रुक सड़क भने एकतर्फी वा वैकल्पिक मार्ग मार्फत सञ्चालनमा छन्। बागमती प्रदेशमा सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण बीपी राजमार्ग कान्ति लोकपथ र हेटौँडा काठमाडौँ सड़क खण्डमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार सम्बन्धित निकायहरूले पहिरो पन्छ्याउने र सड़क सञ्चालनमा ल्याउने काम गरिरहेका छन्। यात्रामा निस्किनु अघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी कार्यालय वा राजमार्ग प्रशासनसँग सड़कको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रात्रिकालीन समयमा हुन सक्ने भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको जनाएको छ। प्राधिकरणका अनुसार विपद आइपरेको खण्डमा तत्काल उद्धार तथा राहत कार्यका लागि 3 वटै सुरक्षा निकायका 26,000 भन्दा बढ़ी जनशक्तिलाई कार्ययोजना बमोजिम फिल्डमा परिचालन गरिएको छ। खोज उद्धार र राहतका सामग्रीहरू मुलुकका विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको जनाइएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले तराई तथा डुबानको उच्च जोखिममा रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित र खुल्ला स्थानमा सार्न स्थानीय पालिकाहरूसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। काठमाडौँ महानगरपालिका सहित विभिन्न जोखिमयुक्त क्षेत्रका पालिकाहरूले सरकारी विद्यालय तथा सुरक्षित भवनहरूको पहिचान गरी पूर्व तयारी अवस्थामा राखेका उहाँले जानकारी दिनुभयो।
3: डुबानका क्षेत्रकामा व्यक्तिहरूलाई चाहिँ उच्च स्थानमा सुरक्षित स्थानमा र अलिकति खुल्ला स्थानमा सार्ने विषय चाहिँ सम्बन्धित स्थानीय पालिकाको जिम्मेवारीभित्र छ। त्यसमा हामीले समन्वय गर्ने र के कसरी गर्न सक्ने भन्ने विषयमा चाहिँ उहाँहरूलाई सपोर्ट चाहिँ गरिरहेका छौँ। त्यहाँका सम्बन्धित पालिकाहरूले चाहिँ सरकारी स्कूल भवनहरू होइन त्यसपछि अलिकति सुरक्षित ठाउँहरू उच्च ठाउँमा चाहिँ राख्नको लागि चाहिँ उहाँहरूले तयारी अवस्थामा राख्नुपर्छ।
1: गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको 4 दिनपछि आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। गत बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। 4 दिनपछि गणेशको परिवारले प्रहरी वृत्त कालीमाटी पुगेर प्रहरीमा जाहेरी दिएको छ। हिजो मात्र नेपालीको परिवार र प्रशासनबीच 9 बुधे सहमति भएको थियो। 3 जना महानगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिइएको भए पनि उनीहरू छुटिसकेका छन्। यो घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा 5 सदस्यीय समिति बनाइएको छ।
2: गणेश नेपाली आत्मदाह प्रकरणपछि काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सड़कमा आउन छाडेपछि न्यूरोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण गर्ने क्रम बढ़ेको छ। नेपालीको निधनपछि सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा गर्दा फुटपाथ अस्तव्यस्त बनेको हो। उक्त घटनापछि आक्रमण वा सुरक्षा जोखिम बढ़न सक्ने भन्दै नगर प्रहरी नियमित सड़क ड्यूटीमा नखटिएको हो। नगर प्रहरी सड़कमा कम देखिन थालेपछि काठमाडौँका न्यू रोड सहित विभिन्न स्थानमा फुटपाथ व्यापारीले फेरि सड़क पेटीमै व्यवसाय गर्न खोज्दा जनजीवन प्रभावित बनेको छ। फुटपाथमा व्यापार बढ़दा पैदलयात्रीलाई हिँड्न सकस भएको छ। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जाम समेत बढ़ेको स्थानीयले गुनासो गरेका छन्। पछिल्लो केही दिन यता अव्यवस्थित पार्किङ समेत बढ़ेको देखिएको छ। सहकर्मी दिनेश जोशीले काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीलाई तपाईहरू कहिले सड़कमा फर्किनुहुन्छ भनेर सोध्नु भएको छ।
4: छिटै आउँछौ, हामी तयारी गर्दैछौ, आन्तरिक छलफल चलिरहेको छ, सकिन्छ होला, सम्भवतः हामी छिटै आउँछौ। किन सड़कमा महानगर प्रहरी आउन नसकेको
5: हो? हिजो अस्तिको घटनाले लिएर अब केही केही कुराहरू पूर्व तयारी कसरी आगामी दिनमा परिष्कृत भएर जाने भन्ने छलफल त गर्नुपर्ने हुन्छ। त्यही भएर
4: सुरक्षाका कुराहरू पनि गरिराखेका थियो, अब प्रहरी नै असुरक्षित हुने अवस्था आएको हो।
5: सुरक्षा त्यस्तो भन्ने होइन, हेर्नुहोस् कहीँ पनि विपदको उद्धार कार्यमा जाँदा त सेफ्टी फर्स्ट भन्ने कुराहरू आउँछ होइन, त्यस्तो खासै असुरक्षा महसुस गरेको होइन। अब थप केही पूर्व तयारीहरू, बर्सातको सिजन पनि लाग्यो, हरेक कुराहरू भन्ने छलफल चल्यायो।
4: विभिन्न ठाउँमा फुटपाथमा व्यापार पनि हुन थाल्या छ, मानिसहरूको दैनिक जीवन नै अस्तव्यस्त हुने अवस्था आयो नि होइन?
5: यसो छ, हेर्नुहोस् धरेराको निशुल्क पार्किङमा मान्छे छ, क्षेत्र क्षेत्रमा सबैतिर तैरिना छ, नजिकबाट हेरिरहेका छौँ। त्यही हो, हामी सड़कमै ओर्लेर नहट
1: न्याय माग्न खोज्दा गृहमन्त्री सुदन गुरूङले भेट नदिएको भन्दै निहारिका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन्। निषेधित क्षेत्रमा धरना बसेपछि उनीहरूलाई प्रहरीले लगत्तै गेट अगाडिबाट हटाएको थियो। वर्षातका बेला राजपूत र बिनुले सिंहदरबार बाहिर सरकारको विरोधमा सड़कमा बसेका थिए। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी निहारिका र शिवबीच 2079 साल माघ 17 गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहोभरमा मिलापत्र भएको थियो। त्यसपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति पनि नपाएको भन्दै उनीहरू पटक पटक आन्दोलन गर्दै आएका छन्।
2: प्रहरीले जेएनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी परेको छ। आयोगका सूचना अधिकारी पवन कुमार भट्टका अनुसार जेएनजी मुभमेन्ट अलायन्सले आज उजुरी दिएको हो। अलायन्सले गत शनिबार किर्तिपुरको होल्डिङ सेन्टरमा खटिएर अन्सारीमाथि कुटपिट गर्ने प्रहरी टोली प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट समन्वय गरी पठाएको प्रतिनिधि बताउने ओजस्वी थापा विरूद्ध उजुरी दिएको हो। उजुरीमा संविधानमा उल्लेखित मानवाधिकारको उल्लंघन गरेको दावी गरिएको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो।
1: नेपाल राष्ट्र बैंकले यस वर्षको जेठ महिनामा महँगी झण्डै दोब्बरले बढ़ेको जनाएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.22% पुगेको छ। अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति 2.72% मात्र थियो। यद्यपि आर्थिक वर्ष 2082-83 को 11 महिनाको औसत मुद्रास्फीति भने 2.89% सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति 4.24% थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैर खाद्य तथा सेवा समूहको महँगी बढ़ी देखिएको छ। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.95% रहँदा गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.37% पुगेको छ। अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमशः 0.54 र 3.94% मात्र थियो। चालू आर्थिक वर्षको 11 महिनामा 21.20 खर्ब रूपियाँ बराबर रेमिटेन्स भित्रिएको छ। यो आप्रवाह गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 38.2% धेरै रहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार जेठ महिनामा मात्रै 2.3 खर्ब 89 करोड़ रेमिटेन्स भित्रिएको छ। यसअघि वैशाखमा कृतिमानी रकम रेमिटेन्स भित्रिएको थियो। सोही महिना 2.57 करोड़ रेमिटेन्स आएको थियो। राष्ट्र बैंकका अनुसार 2082 जेठमा 1.76 अर्ब 32 करोड़ रेमिटेन्स भित्रिएको थियो।
2: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धानका लागि 5 औं पटक म्याद थप गरेको छ। अदालतले आज पौडेललाई अनुसन्धानका लागि 5 औं पटक हिरासत म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज 3 दिनको म्याद थप गरेको विशेष अदालतले जनाएको छ। उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ मुद्दामा अनुसन्धान गरिरहेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता उनलाई 4 पटक विशेष अदालतबाट म्याद लिएर न्यायिक हिरासतमा अनुसन्धान गरिरहेको विभागले जनाएको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: सम्पत्ति छानबिन आयोगले बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश र नेपाली सेनाका अधिकारी बाहेक राजनीतिक तथा सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन यथावत रहेको स्पष्ट पारेको छ। आयोगले आज एक सूचना जारी गर्दै बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश र नेपाली सेनाका अधिकारी बाहेक राजनीतिक तथा सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति छानबिन यथावत रहेको स्पष्ट पारेको हो। सर्वोच्च अदालतले गत शुक्रबार दिएको अन्तरिम आदेशपछि थप अन्यल उत्पन्न भएपछि आयोगले यसबारे आज प्रष्टीकरण दिएको हो। गत वैशाख 2 नेपाल सरकारको निर्णय अनुसार सार्वजनिक जिम्मेवारीको पदमा रहेका राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन र छानबिन गर्न यो आयोग गठन गरिएको थियो। तर यसको गठन संविधान र कानून विपरीत रहेको भन्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल समेतका तर्फबाट सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको रिट दायर गरिएको थियो। यो रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले गत शुक्रबार अन्तरिम आदेश जारी गरिएको थियो। आयोगले सर्वोच्च अदालतको अन्तरिम आदेशमा बहालवाला न्यायाधीश र नेपाली सेना, पूर्व न्यायाधीश, सेनाका पूर्व अधिकृत तथा सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिहरूको हकमा मात्र सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न, पेश भइसकेको विवरणमाथि छानबिन नगर्न र कुनै पनि कानूनी कार्यवाहीका लागि सिफारिश नगर्न नगराउन भनिएको बताएको छ। अन्यको हकमा छानबिन जारी रहने आयोगले जनाएको छ।
1: काठमाडौँका विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति राजनैतिक दल र पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कार्यवाहीको माग गरेका छन्। तीनकुने स्थित कान्तिपुर पब्लिकेशन, मध्य बानेश्वर स्थित हिमालय टेलिभिजन र नयाँ बानेश्वर स्थित अनलाइन खबरका कार्यालय अगाडि अज्ञात व्यक्तिले गाड़ी छाडेर हिँडेपछि कर्मचारीको आवत जावतमा अवरोध भएको थियो। सूचना पाए लगत्तै प्रहरीले क्रेनको सहायताले ती सवारी साधन हटाउँदै घटनाबारे अनुसन्धान शुरू गरेको जनाएको छ। भाट भटेनी बिजुली बजार अगाडि तथा नेपाली कंग्रेसका सभापति गगन थापाको निवासको गेटमा पनि यस्तै ढंगले सवारी साधन पार्किङ गरिएको थियो। थापाले आफ्नो घरमा गाड़ी छोडेर जाँदा प्रशासनकै मान्छे देखेको दावी गर्नु भएको छ।
2: घटनाप्रति सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सहित विपक्षी दलले विरोध जनाएका छन्। राजसभाले विज्ञप्ति जारी गरी संचार माध्यमलाई त्रसित बनाउने गतिविधिको भर्सना गरेको छ। पार्टीले निष्पक्ष छानबिन, संचारकर्मी तथा संचार गृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गर्न सरकारसँग माग गर्दै संचारकर्मीलाई कुनै पनि दबाव वा त्रासमा नपारी सत्य तथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। यस्तै नेकपा एमाले विभिन्न संचार माध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाड़ी पार्किङ गरी पत्रकार तथा संचारकर्मीहरूलाई आतंकित पारिएको भन्दै आपत्ति जनाएको छ। त्यसअघि नेपाल पत्रकार महासंघले कड़ा निन्दा गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानूनी कार्यवाहीको माग गरेको थियो। संसदीय समितिले सरकारलाई मीडियालाई त्रसित बनाउनेमाथि कार्यवाही गर्न ध्यान आकर्षण गरेको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले मीडिया हाउसहरूको गेटमा गाड़ी पार्किङ गरी अवरोध सिर्जना गरेको घटनाको सम्बन्धमा सरकारको ध्यान आकर्षण गरेको हो।
1: यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक जरिवाना सम्बन्धी फर्जी प्रचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा लगातार फैलिरहेको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको जरिवाना दर रेट सहितको पर्चा पूर्ण रूपमा नक्कली र आधारहीन रहेको विभागले स्पष्ट पारेको छ। विभागका अनुसार ट्राफिक जरिवाना सम्बन्धी विषयमा नयाँ सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन जारी नभएसम्मका लागि पुराना कानूनी व्यवस्थाहरू नै कार्यान्वयनमा रहनेछ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 र सवारी तथा यातायात व्यवस्था नियमावली 2054 बमोजिम नै ट्राफिक जरिवाना निर्धारण हुने भएकाले तिनै कानूनी आधारलाई मात्र मानेर सचेत रहन विभागले सबैमा आग्रह समेत गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वर्ण उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वर्ण वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यान आकर्षण गराउनुभयो।
1: राहदानी विभागले नयाँ प्रणाली मार्फत राहदानी वितरण शुरू गरेको छ। आज परराष्ट्र मन्त्री श्री शिर खनालले नयाँ प्रणाली मार्फत ओस्कर गुरूङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो। यसअघि 15 वर्षदेखि फ्रान्सेली कम्पनी आईडिमियाले नेपालको पासपोर्ट छाप्दै आएकोमा अब जर्मन कम्पनीले छापेका पासपोर्ट बजारमा आएका छन्। नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। करिब 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिनुभयो। उहाँले हाललाई सुचारू गरेको प्रविधि परीक्षण पश्चात सही रहेको बताउनुभयो। यदि कुनै समस्या सिर्जना भए समाधानका लागि सरकारी निकाय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
11: हाललाई मूल रूपमा अहिले जुन प्रविधि छ त्यसको हामीले सबै परीक्षण गर्दाखेरि प्रविधि एकदम ठिक ठाउँमा देखिन्छ, तर प्रक्रियागत केही समस्याहरू हुन सक्छन् भन्ने चाहिँ हाम्रो बुझाइ छ। नयाँ प्रणालीमा गएको कारणले यत्रो ठूलो डेटा माइग्रेसन नयाँ सिस्टम हुँदै गर्दा केही न केही सामान्य प्राविधिक चुनौती आउन सक्छन्, तर त्यसका बावजुद पनि पासपोर्ट विभाग परराष्ट्र मन्त्रालय चाहिँ स्ट्यान्ड बाईमा छ र त्यसलाई समाधान गर्दै हामी अगाडि बढ्छौं।
2: राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर अधिकतम 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र व्यवहारिक जटिलताहरू औल्याउँदै आयोजनाहरूको पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। आयोगले गौरवका आयोजनाहरूको संख्या बढ़ीमा 10 सीमित गरी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजना मा वर्गीकरण गर्न सिफारिश गरेको छ। साथै निर्माण सामग्रीको सहज आपूर्तिका लागि छुट्टै कानून निर्माण गर्नुपर्ने र एक निर्माण व्यवसायले एउटा प्याकेजभन्दा बढ़ी ठेक्का नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

앞으로 뺨은 밖에서 보면 스파운 भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस् विश्वकप हेर्न डिश होम खेलको बच्चा भित्र आफ्नै हो

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। आज शेयर बजार करिब 8 महिनाकै न्यून बिन्दुमा झरेको छ। आज बजार परिसूचक नेप्से 30 अंक घटेसँगै 2570 अंक कायम भएको छ, जुन गत मंगसिर 4 गते यताकै न्यून हो। बजारमा उच्च गिरावट आउँदा कारोबार रकम भने बढ़ेको छ। गत शुक्रबार 6.86 अर्ब कारोबार भएकोमा आज 7.46 अर्ब भएको हो। आज 22 कम्पनीको मूल्य बढ़दा 249 घट्यो भने 4 स्थिर रह्यो। आज सबै समूहगत सूचक घटेका छन्।
3: प्रहरीले अवैध लागु औषध खैरो हिरोइन कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले लागु औषध कारोबार गर्ने काठमाडौँ नागार्जुनका 27 वर्षीय मनिष श्रेष्ठ, 21 वर्षीय रोहित महर्जन र काठमाडौँ महानगरपालिका 16 20 वर्षीय सम्भव बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ परेका मनिष यसअघि पनि लागु औषध मुद्दामा 7 महिना कैद भुक्तान गरी 1 लाख धरोटीमा छुटेका व्यक्ति हुन्।
4: भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात 10,743 बालबालिकाले सम्पूर्ण खोप पूरा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले मध्यपुर थिमीमा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेर प्रमाण पत्र दिनुभएको छ।
3: पछिल्लो पटक कालीकोटमा एचआईभी संक्रमितको संख्या 75 पुगेको छ। कालीकोट स्थित एन्टी रेट्रोभाइरल थेरापी एआरटीका अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाई आएका एचआईभी संक्रमितको संख्या 18 रहेको छ। हालसम्म एचआईभी संक्रमितको कुल दर्ता संख्या 75 रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की फ्रान्सको पेरिस पुग्नु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्की रूस विरूद्ध समर्थन जुटाउन आज पेरिस पुग्नु भएको हो। उहाँले युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुने भएको छ। बैठकमा युक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पेरिसमा रहँदा उहाँले रूसको आक्रमण विरूद्ध युक्रेनलाई सहयोग गरिरहेका करिब 2 दर्जन युरोपेली नेतासँग कुराकानी गर्नुहुनेछ। रूस युक्रेन युद्ध अहिले 5 वर्षमा प्रवेश गरेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने इरानले चेतावनी दिएको छ। अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकार निकट संचार माध्यमले ट्रम्प, नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कड़ा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका हुन्। ती प्रकाशनले अमेरिकाको तनाव थप चर्किन सक्ने संकेत समेत गरेका छन्। इरानी दैनिक हाम सहरीले आफ्नो पहिलो पृष्ठमा आकस्मिक मृत्युका लागि तयार हुनुहोस् शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्वीरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोड़ेको छ। अर्को इरानी पत्रिका भातान ए इम रोजले ग्राहमलाई इरान विरूद्ध अमेरिकाको कड़ा नीतिका प्रमुख समर्थक मध्ये एक भन्दै उनको अचानक बिरामी परेर मृत्यु भएको उल्लेख गरेको छ। यसैबीच इरानी सरकारी संचार माध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरान विरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको
2: विश्वकप फुटबल विशेष।
4: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् 2030 विश्वकपलाई 64 टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन गर्ने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले 48 टोलीबाट थप 16 टोली समावेश गर्ने विषय सम्बन्धित समितिहरूमा छलफल हुने बताएका छन्। इन्फान्टिनोले एक अन्तर्वार्ताका क्रममा विश्वकपलाई अझ समावेशी बनाउन टोली संख्या बढ़ाउने विकल्पबारे विचार गर्न सकिने बताएका हुन्। उनले विश्वकप केवल युरोप र दक्षिण अमेरिकाका लागि नभई सम्पूर्ण विश्वका राष्ट्रहरूको प्रतियोगिता हुनुपर्नेमा जोड़ दिए। प्रत्येक राष्ट्रलाई विश्वकपमा भाग लिने सपना देख्न अनुमति दिनुपर्ने इन्फान्टिनोको भनाई थियो। सन् 1998 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। हाल अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी 2026 विश्वकप पहिलो पटक 48 टोलीको ढाँचामा आयोजना गरिएको हो। इन्फान्टिनोले 48 टोलीको ढाँचालाई सफल प्रयोगको रूपमा व्याख्या गर्दै सबै महादेशका टोलीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको बताए। सन् 2030 विश्वकप उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना हुनेछ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अविरल वर्षाले देशभर जनजीवन प्रभावित, मुख्य राजमार्ग अवरूद्ध, तीनवटै सुरक्षा निकायका 26,000 भन्दा बढ़ी जनशक्ति परिचालन।
3: राष्ट्र बैंकको नयाँ तथ्याङ्क अनुसार महँगी दोब्बर बढ़्यो, 11 महिनामा 21 खर्ब 20 अर्ब रेमिट्यान्स भित्रियो।
4: मीडिया हाउस बाहिर सवारी राखेर तर्साउन खोजेको आरोप, लोकतन्त्रमाथिकै प्रहार भएको कांग्रेस एमालेको ठहर।
3: युक्रेनी राष्ट्रपति जेलेन्स्की पेरिस भ्रमणमा, युरोपेली नेताहरूसँग भेटवार्ता गर्ने, ट्रम्प र नेतान्याहुको आकस्मिक मृत्यु हुन सक्ने चेतावनी।
4: र 2030 विश्वकपमा 64 टोली खेल्ने सम्भावना, फिफाद्वारा अध्ययन शुरू।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कृष्ण र माधव विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np।
5: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
1: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुण्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्राजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका 2टा जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरू मध्येको लू शुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिबिङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसैगरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापकमा तपाईलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी 3 निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उन्ले भने,
2: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिस गर्ने विषयमा अहिले फाँटी राखेर अन्यको हकमा
0: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी
3: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
0: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्,
4: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन। त्यसलाई अब सम्बन्धित निकाय र खण्डहरूले यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेन भने फेरि
0: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुई जना अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौ।
5: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुभव पनि त्यस्तै रह्यो, यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लागेर धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्दा बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्नलाई टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
0: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
5: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगरिदिनु भनेर हो होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। भनेर अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्नु अब सर्च एन्ड रेस्क्यु गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यु गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
0: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए?
5: भोलि दिउँसोसम्म हो अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेका थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर वाथ हेरिरहेछौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
0: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ तथ्याङ्क?
5: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भन जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यसको त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ। त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरुन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले कहीँ बाटो अवरुद्ध हुँदाखेरि भन्दा त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म।
0: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौँ, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनेरि त्यो तालमेल नमिलेर हुने?
5: यसो चाहिँ यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएका छौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेछ क्या। त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब न अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
0: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने
5: होइन, अरूले पनि गर्नुभएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्युट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको।
6: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
7: अहिले रातिको ठिक 9 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोषी साई जी हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ भनिन्छ।
1: धन्यवाद।
0: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यहीँबाट अगाडिबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमिकाभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के
0: त्यो
1: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु। त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
0: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो, कति भएन भन्नुभयो होइन, भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो या त पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
1: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू, सानो सानो कुराहरू जस्तो कि अब खाने यस्तै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या, अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ। त्यो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
0: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाट हटाए
1: होइन कार्यक्रमबाट चाहिँ हो त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
0: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै खाता पैसा राख्ने कुरा अगाडि
1: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले चाहिँ
0: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
1: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जब कि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ। घर पनि चाहिन्छ त्यसको उसमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कार्यान्वयन हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
0: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो।
1: हजुर,
0: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो ठहर रहेछ पौने 4 वर्षको हजुरको?
1: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ। तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन, एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि, एउटा चाहिँ नि दाइ भाइको लागि, एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिको भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ कि, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले।
0: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
1: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ। हाम्रो कमजोरी प्रदेशको अनि त्यहाँ के भएको छ त भन्दा, अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि। त्यसमा हो त्यो उठाउने विषय ठिक हो, तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ। कानून हो यो, यहाँ जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छु हजुरले एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त एकदमै गलत भइरहेछ क्या अहिले। होइन, रङलाई त रङ भन्न सक्नु पर्यो नि, त्यो आवाज दिन नसक्ने छ कि यहाँ दलको नेता।

0: जनजाति सबै कुराहरूले चाहिँ एउटा त्यो खालको यहाँ छ। त्यसमा चाहिँ दलितका कानुनहरू छन्, ऐनहरू बन्दैछन्, भइरहेछ, अतिरिक्त खेलकुद अब धेरै छ नि, यहाँ त कति छ कति छ धेरै छ, अनि त्यही भएर चाहिँ यस्ता कानुनहरू बनाउँदा किन रोकियो त? यहाँ त सहमतिमा हामीले राम्रो कानुनहरू चाहिँ निर्माण गर्ने ठाउँ हो नि त, अनि यहाँ चाहिँ एउटा सानो कुराले चाहिँ हामी रोकिरहेको अवस्था छ।
1: जस्तो अब अहिले ऐन कानुन निर्माणको प्रक्रिया भनेको दुईटा भयो, एउटा सरकारले विधेयक लिएर आउने, संसदमा प्रस्तुत गर्ने, त्यसलाई अगाडि बढाउने कुरा, अनि प्राइभेट निजी विधेयकको रूपमा पनि अगाडि बढाउन सक्ने एउटा विकल्प त्यहाँ पनि रहन्छ। त्यसो भए अहिले पाउने चार वर्षको अनुभवलाई लिएर अब बाँकी एक वर्षको कार्यकाल रहँदाखेरि एक वर्षमा हामीले यो कुराहरू सुधार्न सक्यौं भने प्रदेश सभा साँच्चै के प्रभावकारी हुन सक्छ भन्ने हजुरको बुझाइ के छ?
0: हामी यस्तो छ, सबैभन्दा मेन कुरा के देखेको छु भने चाहिँ मैले हामी 40 जना सांसदहरू छौँ प्रदेश कर्णाली प्रदेश सभामा, जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी त्यो त्यति बेला हामी दलमा थियौँ होइन, यो गेटबाट हामी अगाडि हामी कुनै दलको एउटा दलको थियौँ नि त हामी त्यसमा चाहिँ, तर हामी प्रदेश सभाको सांसद भनेर हामीले जुन दिनदेखि हामीले लोगो पाइसक्यौँ त्यो दिनदेखि चाहिँ हामी कर्णाली प्रदेशको विकासको हामी गतिमा चाहिँ यो सबै 40 जना सांसदहरू हामी कर्णाली प्रदेशको सांसद हो, हामी जनताको सांसद हो, हामी त्यो कुराले चाहिँ हामी अब चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ लागेको भए आज मैले यति कुराहरू भन्नुपर्ने अवस्था हुने थिएन। यही कुराले के यहाँ चाहिँ मैले त्यो चाहन्छु, जस्तै कि हामीले विकास कर्णालीको विकासको लागि त सबैको मानसपटलमा आउनु पर्यो नि त, त्यो हुटुटी त्यो मैले देखिनँ, त्यस कारणले गर्दा त्यो मान्नुपर्छ भन्ने हो कि सबै सांसदहरूले यहाँभित्र बसेपछि हामी केही पनि होइन, म यो दल उदर म ठुलो पार्टी सानो पार्टी भन्ने कुरालाई छाडेर समग्र हामीले चाहिँ कर्णालीको विकासको सन्दर्भमा हामीले चाहिँ उठानु विषयवस्तु नियम कानुनका कुराहरू छन् हरेक कुरालाई हामीले जोरदारका साथमा हामी लाग्यौँ भने विकास गर्न कुनै ठूलो चुनौती छैन कि,
1: भनेको जनताको पक्षमा सांसदहरू एकजुट भएको
0: एकजुट एकदमै त्यो छैन। हामी चाहिँ अहिले पनि के छ त यहाँभित्र पनि हामी दलीय हिसाबले चाहिँ हेरिरहेको हुन्छौँ, यो दलको यसले हो यसले त हामीले केही पनि मान्यतै छैन होइन, त्यो हिसाबले पनि यहाँ चलिरहेको अवस्था छ, त्यो नहोस् अब आउने चाहिँ जुन खालको प्रदेश सभामा चाहिँ आउँदै अबको निर्वाचनपछि आउने त्यो बेलाको सरकार अब आइसकेपछिका सांसदहरूमा त्यो खालको एउटा माहौल नबनोस् होइन, अनि त्यो त्यो त्यसले गर्दा पनि मान्छेलाई के हुँदो रहेछ त भने चाहिँ वितृष्णा फैलिन्छ कि, काम गर्ने जाँगर छैन होइन।
1: जम्मा जम्मी 40 जना सांसदहरू यहाँ कर्णाली प्रदेश सभामा, त्यसमा अब मानु सबै सांसदको बीचमा एकरूपता भएन भने पनि महिला सांसदहरूको बीचमा त्यो एकरूपता भोलि महिलासँग सम्बन्धित ऐन कानून निर्माणको सन्दर्भमा एक भएर जाउँ भन्ने त्यस्तो खालको अभ्यास चाहिँ छ कि छैन?
0: त्यो चाहिँ मैले देखेन, त्यो किन देखेन त मैले त्यही कुरा हो मैले भनिरहन्छु, हामी महिलाहरूले चाहिँ केही विषयवस्तुहरू त्यस्तो खालको महिलाको अथवा केही कुराहरू भयो भने तपाईँहरू पनि एकजुट भएर हामी आवाज उठाउन भन्ने कुरामा यहाँ निर्देशनको कुरा आउँछ, अनि त्यो कुरालाई पालना गरेन भने भोलि चाहिँ संसदकै पद जाने खालको त्यो खालको छ, समानुपातिक सांसदहरू हुनुहुन्छ बढी, त्यो त्यो विषयले त्यो कुराले गर्दाखेरि चाहिँ पन्छिनुहुन्छ, त्यस्तो हामी एकजुट भएर हामी अगाडि बढ्न नसकेको अवस्था छ, उहाँहरूले आफ्नो पनि कति कुराहरू राख्नुपर्ने अवस्था हुन्छ नि, त्यो पनि उहाँहरूले चाहिँ त्यो कुरा राख्न नसकेको अवस्था देखेको छु मैले, त्यहाँ बाहिर आएर कुरा गर्नुहुन्छ, हामी मिल्छौँ बाहिर सबैजना, तर पार्टीगतको त्यो जिम्मे त्यो छ नि, जुन कुराहरू होइपको कुराहरू अनि त्यो दलगत हिसाबले चाहिँ हामी छैनौँ त्यसमा चाहिँ।
1: अब अनि कानून बनाउँदाखेरि जनताको जस्तो जनतालाई यो आवश्यकता छ भन्ने कुरा एउटा भयो, अनि जनताहरूले चाहिँ हाम्रो यो विषयमा कानून बनाइदेऊ भन्ने बारेमा प्रदेश सभाले अथवा एउटा सांसदको रूपमा जनताहरूको सुझाव चाहिँ कसरी लिनुहुन्छ? जस्तो भेटेको बेला लिने हो कि इमेल गर्ने हो कि फेसबुकमा लेख्ने हो कि के, त्यो खालको संयन्त्र कस्तो विकास गर्नुभएको छ मानिसहरू?
0: यस्तो छ, अब विकास हामीले त्यही खोजेको हो, प्रत्यक्ष जनताले चाहिँ नि त्यो महसुस गर्न सक्ने, उहाँहरूले चाहिँ तुरन्त जानकारी लिन सक्ने, थाहा पाउन सक्ने, उनीहरूले सल्लाह सुझाव दिन सक्ने त्यो खालको परिवेश त हुनु पर्यो नि त पहिला, त्यो नभएरै हामी आज यो खाल्डोमा जागिएको हो। यहाँ त हामीले कानून बनाउने कि हामी सबै सांसदहरू बिगे हो, हामीमा त्यो खालको माहौल त्यो छैन नि त, हामीले सबै हिसाबले चाहिँ राख्नुपर्छ क्या, हामीले राखेर कानून बनाउने एउटा नीति निर्माण गर्दा चाहिँ हामीले त्यो किसिमको के भन्छ त्यसलाई
1: सहभागी
0: संयन्त्रलाई सहभागी गराएर हामी एक अर्काप्रति छलफल गरेर कानून भन्ने कुरा सानो कुरा होइन, एउटा कानूनले चाहिँ कति कुराहरूलाई चाहिँ बाँधिएर राखिएको अवस्था छ, यसैमा छ नि त अनुशासन, यसैमा छ सबै कुराहरू, हरेक कुराहरू।

0: हाम्रो त त्यहाँले छ नि त एउटा, त्यही भएर चाहिँ जनतालाई पनि राखेर रा, हामीले कानुन निर्माणमा चाहिँ कानुन निर्माणलाई अगाडि बढाउनु पर्छ भन्ने चाहिँ मेरो मान्यता मात्रै हो, त्यो उहाँहरूको छैन, उहाँहरूको देखि छैन। सांसद मात्रै बसेर भूमिका निर्वाह गर्ने कि त हामीले त्यो सुझावहरू सङ्कलन गर्नु पर्यो, इमेल मार्फत होस् हुन्छ या पत्र मार्फत हुन्छ, त्यो किसिमको चाहिँ आह्वान गर्नु पर्यो नि त, उहाँहरूको चाहनाहरूलाई पनि त हामीले चाहिँ हेर्न पाउनु पर्यो के रहेछ त भन्ने कुरा त्यहाँ पाउँछौ नि त हामीले। मैले देखे छैन होइन, उहाँहरूले गोप्य रूपमा गर्नुभएको छ भने त मलाई त्यो थाहा भएन, नत्र भने चाहिँ त्यो त्यस्तो कुरामा मैले अहिलेसम्म ऐन कानुन बनाउँदा त्यो त्यो खालको माहौल चाहिँ मैले देखेन यहाँ, त्यो चाहिँ हुनुपर्छ भन्ने हो हामीले बनाउँदाखेरिमा।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्दैछौ। विशेषतः सांसदको रूपमा पाउने चार वर्षको समय करिब करिब सकिन लाग्दा भएको सिकाई र आगामी थप एक वर्षको लागि हामीले के कुरामा अझै सुधार गर्नुपर्छ भन्ने बारेमा मानिस साईसँग हामी कुराकानी गर्दैछौ। संसदमा जाने व्यक्तिले विकास निर्माणमा पनि सहयोग गर्छ, विकासको कुरा माग्नुपर्छ सांसदलाई भन्ने हाम्रो बुझाइ छ। कतिको माग भयो जनताबाट, ल मान्यज्यू फलाना ठाउँमा यो चाहियो यसो गर्नु पर्यो भन्ने कुरा, कतिको माग भयो यो बीचमा?
0: एकदमै एकदमै ठिक कुरा हो यो चाहिँ। एउटा सांसदलाई जनताले हिजो चुनावको माहौलमा चाहिँ हिजोको उम्मेद्वारहरूले त्यो कुराहरू बोलिरहेको अवस्था हुन्छ, हुन त हामी त्यो प्रक्रिया हेर्दा त हामी त्यो विषयमा छैनौँ होइन, त्यो त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बोलेका कुराहरूलाई चाहिँ हामीले पुर्याउनुपर्छ भन्ने मनोचाय भएको हुनाले हामी कानून भन्दा पनि बढी योजनामा चाहिँ फोकस गर्छौँ हामीले सांसदहरूले। अनि मेरो उसमा चाहिँ मैले पनि त्यही सोचिरहने हो कि जहिले पनि, तर यहाँ कारण त हुँदैन, मेरो कुरालाई त सुनाइ हुँदैन यहाँ, अनि तैपनि म चुप लगाएर बसे पनि मैले आफूलाई मनमा लागेको कुराहरू, एउटा सांसदहरूले चाहिँ विकासको लागि यति धेरै लडाई परेको हुन्छ यहाँ, म पनि त्यो कुरामा छक्क चाहिँ परेको हुन्छु। अब कता कता जानेर नजानेर म पनि त्यसमा समावेश भएकै हुन्छु, फेरि त्यो विषयमा फेरि यस्तो छ नि त, त्यहाँ त व्यक्ति पछिको माग छ नि, त्यो व्यक्ति पछिको मागलाई चाहिँ पूरा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ कि यहाँ, त्यो बजेट पास त्यो कारणले रोकिरहेको अवस्था हुन्छ। अनि मसँग पनि त जनताहरूलाई, किनकि त्यही सिकाइ भयो, त्यही दियो हिजोको सुरुवातीको सरकारले त्यही देखायो, त्यही उनीहरूले चाहिँ बुझायो र त्यही योजनाहरू उनीहरूले जसले भने पनि दिने त्यो त्यो खालको एउटा माग भएको हुनाले त्यो त्यो किसिमको भयो गयो नि त योजनाहरूको वितरण, त्यो कारणले गर्दा जनताहरूको चाहना नै हुँदो रहेछ फेरि। र एउटा सांसदहरूलाई चाहिँ उनीहरूले कसरी हुन्छ यति धेरै माग हुन्छ कि त्यो मैले पूरा गर्नै नसक्ने अवस्थामा पनि हुन्छ नि त, त्यो त हामीलाई, म त अझै प्रतिपक्षको भूमिकामा छु, बेन्चमा छु, प्रतिपक्षकोलाई चाहिँ यो नै दिनुहुन्न ऊ त, र त्यो हुन्छ नि त्यस्तो दलको कुरा ल्याएर अनि उनीहरूले विभाजन एउटा चाहिँ त्यस्तो गरेको मैले पाएँ
1: भनेको। तीन वर्षमा सांसद सन्तोषी साईले माग गरेका योजनाहरू कति सयमा 100% नै परेनन् अथवा केही केही चाहिँ परे?
0: यस्तो छ, 100% जम्मा कति छ त भन्दा 5% चाहिँ मलाई त्यो आउँछ होइन, त्यो पनि मलाई अब एकदमै अहिलेको यो यो यो अवस्थामा मात्रै, यो अहिलेको समयमा मात्रै, योभन्दा अगाडि त झन् जिरो थियो, एकदमै सुना नहुने, किनकि दिए पनि हुन्छ नदिए, यिनीहरू किन काम लाग्छन् हामीलाई, कहिले पनि काम हाम्रो लागि केही पनि, न हामी सत्तामा जान्छौँ न हामी मन्त्री हुन्छौँ होइन, त्यो किसिमले गर्दाखेरि उनीहरूको हेराइ उनीहरूको त्यो दृष्टिकोण चाहिँ अलिकति गलत भइदिएको हुनाले, किनकि म यहाँभित्र आएपछि त हामी एउटै हौ, हामीले यदि गर्नु छ विकास गर्ने नै हो भने त हामी सबैलाई चाहिँ ठिकै छ नि त, हामीले उहाँ मेरो पनि त निर्वाचन क्षेत्र छ, जनताहरू पनि त छन् नि, कि मेरो छुट्टै मेरो राप्रपाको छुट्टै जनता भन्ने कुरा छैन, समग्र मेरो सबै मेरो कर्णालीका जनताहरू हाम्रै हुन् होइन, उनीहरूले एउटा मतदान गरेर एउटा निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ, एउटा खुसीको कुरा हो होइन, हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले, त्यो आशालाई हामीले पूर्ण रूपमा हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ, अनि त्यो त्यो हिसाबले चाहिँ यो यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही चाहिँ छ।
1: अब त्यसो भए सरकारले सुधार्नुपर्छ चाहिँ के, जस्तो संसदले सुधार्नुपर्ने कुरा त अघि तपाईँले भनिसक्नु,
0: हजुर
1: सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको